तेरो बुद्धि त देखे आदरण मारे सुन्न थाल्यो मेरो गर्दा सेके भने म यहाँछु ध्यान दिन्छु सेके तेरो मार्छु आगलरी शत्रु भए जति ठुलो पराक्रम गरे उनान सय भाइलाई मारे।

नारायण ओ सन राजा सन रानी मन बाजो गुण ईश्वरा का लीला चितलाई सुना के भयो भने देखी हाम्रो चाहिँ नि इतिहास कस्तो छ भने पुरानो पहिलेदेखि चाहिँ भजन भन्ने ओर्ने कीर्तन यस्तो यहाँ आउने एफएममा भन्ने यो सबै चलन थिएन. अहिले सैलुङ एफएम र चाहिँ यो अर्को एफएम तिन चारवटा एफएम छन् चरिकोटमा, यी सबैले हाम्रो लीलाहरू मन पराएर बजाइदिनु होला सुनिदिनु होला भन्ने हामीले आशा गर्छौँ. भनिकन नारायण यस्ता वचन.

नारायण कुलदेवता कि दिन को अवसर सानो सानो मैले जाने जस्तो चाहिँ सानो सानो टुकुरो यो त गोकुलमा जन्मिएको कृष्णको लीला भन्नु मन लागेकाले मैले उहाँहरूसित समय मागेर चाहिँ भन्न खोज्दैछु नारायण।

नारायण हो एक दिन गोकुर के भने यो व्यवहारमा के छ भने स्त्री पुरुषको बेटा नभइकन सृष्टि नहुने त्यस कारणले सृष्टिको लागि केटी माग्न जानै पर्ने त्यस कारणले वसुदेवले चाहिँ देवकी माग्न भनिकन नारायण।

Not I know. आकांक्षा का घरमा गइकन चाहिँ यो बहिनी तपाईँकी दिनु पर्यो भन्दा हा हुन्छ भनिकन विवाह कर्मको सत्याई सब गरेर फलाना दिन फलाना बाह्र विवाह बिहाको लागि चाहिँ बढिया दिलाउनु भनेको नारायण।

0: नारायण कुलदेवता कि हुन्छ भनी कन पर्याप्त सारा त्यतिखेरको समयमा के थियो अब
1: नाम त ईश्वरको लागि भन्नाले हो नाम त ईश्वरको लागि

Bhagena Yemuna, Salalala, Salala, Bhagena Yemuna.

0: sahamsoma. Nova jau nova suri zun sahamsoma. Zun sahamsoma na kishna zun sahamsoma. Nova jau nova suri zun sahamsoma.
1: Subarnavasar, Subarnavasar, Subarnavasar. हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसीजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा. साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: गरौं कुल देवताको आशीर्वाद लिऊं हार्दिक निमन्त्रणा। दोलाखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर 7 मालबुटार निवासी हामी समस्त पुवार खड्का बन्धुहरूको कुल पूजा देवाली मिति 2083 साल वैशाख 31 गते बिहिबारका दिन मालबुटार स्थित बिफिरेमा भव्यताका साथ हुन गइरहेको छ। त्यसैले विभिन्न स्थानमा रहनुभएका सम्पूर्ण पुवार खड्का दाजुभाइ दिदी बहिनी तथा कुल कुलायन साथै हाम्रा सम्पूर्ण इष्टमित्र र शुभचिन्तक महानुभावहरूलाई यस पावन अवसरमा उपस्थित भई कुल देवताको प्रसाद ग्रहण गर्न र आपसी सद्भाव साटासाट गर्न हार्दिक निमन्त्रणा गर्दछौं। कुल पूजा हुने मिति 2083 साल वैशाख 31 गते बिहिबार, स्थान मारबुटार, कुल पूजा थान बिफिरे बैतेश्वर गाउँपालिका 7 दोलाखा, समय बिहान 9 बजेदेखि। मूल धामी अर्जुन खड्का, धामीहरू ईश्वर खड्का, ढालबहादुर खड्का, राजकुमार खड्का, राजेन्द्र खड्का, सुमन खड्का, विजय खड्का र शिव खड्का। पुजारीहरू निरबहादुर खड्का, नैना बहादुर खड्का, भक्त बहादुर खड्का, माधव खड्का र अमृत बहादुर खड्का। ढालबहादुर खड्का अध्यक्ष, पुवार खड्का कुल पूजा व्यवस्थापन समिति मारबुटार दोलाखा। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। हार्दिक अपील।
3: यही मिति 2083 साल वैशाख 31 गते हुने दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा दिनेश पाठक अध्यक्ष रहेको प्यानललाई मतदान गरिदिनु हुन जिल्लाभित्र रहनुभएका उद्योगी तथा व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौं।
0: उम्मेद्वारहरू अध्यक्ष दिनेश पाठक, वरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, उपाध्यक्ष महिला कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमाल नेउपाने, कोषाध्यक्ष चन्द्रबहादुर तमाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, शाखा सदस्य मागा देउराली, झम्कबहादुर श्रेष्ठ, शाखा सदस्य सिंगटी हिरो भित्रीकोटी, सदस्य खुल्ला गम्भीर श्रेष्ठ र बासु थापा।
3: गौरी शंकर बहुमुखी क्याम्पसको प्रांगणमा हुने मतदानमा भाग लिनको लागि भएमा संघको परिचय पत्र, नभएमा पासपोर्ट साइजको फोटो र सकेसम्म नागरिकता लिएर पाल्नुहुन अनुरोध गर्दछौ।
4: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: हैन, के एकले गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भयो?

0: हो नि
1: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
0: ए दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि
2: हजुर हाम्रा सेवाहरू
1: यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
0: सम्पर्कको लागि 9844649608 9844649608
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला
1: राँगाको मासु पाइने पसल भएको घर सँगै
2: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौ
0: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन् गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलाखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165
3: होइन के गर्ने होला भन्या यसो व्यापार व्यवसाय गरौँ भन्या अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
4: पाडे पनि किन दुखेको पक्छौ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
3: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
5: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
0: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066।
1: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर

0: Mania Extreme Energy Drink.
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-4682 9844-4682।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
5: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865-46-1926 र गेलसाङ शेर्पा 9816-830-7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।

0: छतीवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्र

0: सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
0: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160, 98446-5570 र 0949-421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट, साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: आङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
9: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम सुनौलो बिहानको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोता मित्रमा हार्दिक स्वागत छ। बिहान उदाय जस्तै मनभरि रहर अनि पाखुरीभरि जाँगर बोकेर बिहानीको स्वागत गरिरहनुभएका आदरणीय श्रोता मित्र के गर्दै हुनुहुन्छ? बिहानको नित्य कर्म सकिसक्नु भएको होला। जुन ठाउँमा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामी हाम्रो अवस्था अनुसारका बिहानहरू गुजारिरहेका छौँ। यही विविधताको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन विभिन्न सन्देशमूलक सामग्री सहित सुनौलो बिहानीका रंगहरू भर्न तपाईँ सामु प्रत्येक बिहान आउने गरेका छौं। आज पनि हामी कार्यक्रममा पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा, प्राविधिक मित्र सुजन सँगै म विनिता पनि कार्यक्रमको साथमा उपस्थित भइसकेकी छु। गतिशीलता प्रकृतिको नियम नै हो, तसर्थ यो नियममा आउने प्रत्येक क्षण यसरी नै बगिरहने सत्यलाई अंगीकार गर्दै मानव जीवनले आफूलाई प्राप्त अवसर सदुपयोग गर्न जान्नुपर्छ। जीवन क्षण भंगुर हो, यो कुनै पनि बेला नष्ट हुन सक्छ। यसलाई सधैँ ध्यानमा राखी आफूले प्राप्त गरेको अवसर प्रयोग गर्न कदापि पछि पर्नुहुन्न। घुमिरहने हाम्रो जीवन चक्र कस्तो रहेको छ, आजको दिन कस्तो रहला, कस्तो रहनेछ, पण्डित बद्रीप्रसाद सापकोटाको मुखार बिन्दुबाट यो राशिफल अंश तपाईँलाई सुनाउँदैछौ।
1: आयु द्रोण कुमार कैसरी हौण कल्प श्री मै दशरथ जी कैसरी रहोस प्रख्याति नै लग भरे शत्रु राघव का समान छोस राजा नहोस कैसरी दौलतले परिपूर्ण होस पवन नै परेका घरे।
2: नमस्कार, रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्रीप्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल शुद्ध ज्येष्ठ कृष्ण पक्ष सन् 2026 मे 14 तारिक वैशाख 31 गते बिहीबार द्वादशी 6:46 पल मात्र उत्तरायणम बसन्त ऋतु रौद्र नाम सम्बत छ। रेवती नक्षत्र मित्रजोग मीन राशिका उत्तरमा पहेला चन्द्रमा छन्। सायद गर्दा सुख भने आजका जोगिनी 6:46 पलसम्म नैत्यमा हुन्छन्। सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने आजका दिन 33:36 पलका छन्। उदय 5:18 अस्तय 18:44 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ, गरेका काम सिद्ध हुन्छन्, इष्ट मित्रहरूबाट केही साथ सहयोग पनि मिल्न सक्छ अनि आफूले होस विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो सफल हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, गर्न थालेको काममा अवरोध नपरिकन सम्पन्न हुन सक्छ। समाजले गर्ने धार्मिक काममा पनि विशेष गरिकन त्यो काममा पनि सहभागी हुनुपर्ने त्यस्तो देखिएको छ। यात्रा गर्दाखेरिमा त्यो यात्राबाट त्यति साह्रो लाभ नहोला, आफूले सोच विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, आज ठूलो उपलब्धि गर्ने समय आएको छ र धार्मिक कार्यक्रमको वातावरण बन्ने समय पनि आएको देखिएको छ, राम्रो सोच विचार पुर्याएर गर्नु होला। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ, गर्ने सानातिना काममा अलिकति केही अड्काउहरू केही बाधा अर्चनहरू देखा पर्न सक्छ, घरमा पाहुना पनि आउन सक्ने सम्भावना पनि देखिएको छ र तिनीहरूसँग आफूले केही कुराकानीहरू केही पनि गर्नुपर्नेछ, विश्वासको सहायता माग्नुपर्ने पनि देखिएको छ। सिंह राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले गरेको काममा त्यति नराम्रो देखिँदैन, आफै सक्रिय भएर गर्नु, आय आर्जनमा राम्रो छ, त्यसले प्रगति बढाएर जाने देखिएको छ। कन्या राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले राम्रो मानिसको संगत गर्नुहोस्, ठिक हुन्छ, समाजले मानेका मानिसले भने सारी गरिकन काम गर्दै लानुस्, त्यो कामले लाभ दिन सक्दछ। तुला राशि भने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई यात्रा गर्ने जोग परेको छ। राम्रो काम गर्नको लागि समाजमा कुनै कहिएका मानिसहरूको निर्देशन अनुसार धेरै काम गर्दै लैजानुस्, सफल हुन्छ। वृश्चिक राशि भने मित्रहरूको आज तपाईँको समय राम्रो छ, समाजको सांस्कृतिक कार्यक्रममा लाग्नु पर्नेछ, सहभागी हुनुपर्नेछ। तपाईँले गरेका कामको उचित मूल्याङ्कन हुने समय आएको छ, राम्रो विचार पुर्याएर गर्नुहोस्। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले आँटेको काम बन्नेछ। आज बोल्दाखेरिमा सोच विचार पुर्याएर मात्र बोल्नु होला, तपाईँको घर परिवारमा पनि रमाइलो वातावरण बन्ने सम्भावना देखिएको छ। मकर राशि भनी मित्रहरूको आज तपाईँको समय राम्रो छ, सांस्कृतिक कार्यक्रमतर्फ रुचि बढ्ने छ। आजका कामहरू बडो संयोगवशले मात्र सम्पन्न हुनेछन्, त्यसमा व्यापारबाट तपाईँलाई फाइदा पनि देखिएको छ। कुम्भ राशि भनी मित्रहरूको आज तपाईँको समय राम्रो छ, आफन्तको लागि खर्च गर्नुपर्नेछ, तपाईँको भाग्योदय हुनेछ, परिश्रमलाई महत्व दिएर काम गर्नुहोला, राम्रो हुन्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, शुभ समाचार आउन सक्छ, सानो प्रयासले महत्वपूर्ण काम बन्नेछ, धैर्यतापूर्वकले काम गर्दै लैजानुस्, असाध्य राम्रो हुन्छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो, आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz, चरीपुर चरी ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिक्षित हुने बाचाका साथ आजको राशिफल अंशबाट म कति प्रसाद सापबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।
0: आदरणीय श्रोताहरू, कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। भर्खरै तपाईँले सुनौलो बिहानीमा पण्डित बद्री प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश श्रवण गरिसक्नु भएको छ। जीवन र जगत के हो, यो कसरी चलायमान भई बाँच्छ र बचाउन उत्प्रेरित भइरहेको छ। यसबारे प्रत्येक बिहानीले मानिसलाई नयाँ उत्साह दिइरहेको हुन्छ। जीवन किन र कसका लागि आएको हो, यसको अन्तिम गन्तव्य कहाँ छ, जड स्वरूप भनेको पञ्च तत्व शरीर कहाँ गएर अन्त्य हुन्छ, यस कुराको छानो गर्दै प्रत्येक बिहानीले मानिसलाई सचेत गराइरहेको हुन्छ। यस्तै सचेत गराउनको लागि अर्को राशिफल अनुसार लामा गुरु डुप्पा लामा प्रस्तुत गर्दै हुनुहुन्छ।
4: आहो से चक्री खरी।

0: Saminya da dani yenge da rimpoche devo pa sangi se doje ge ba momo paelo korlo rimpoche narbu rimpoche chunmo rimpoche lombo rimpoche langbo rimpoche takso rimpoche mangbo rimpoche tere chimbo e bumba gyo ma teo ma lu ma gar ma metog ma dube ma nasal tisa ma yi ma da wa rimpoche Chokle number Gelway Gazala Dani, Padra Bunzo, Mazawane, Badeni, Deteza, Wada, Gibuze, Palela, Madamba, Namda, Yidam Gala, Kilkurki, Lazo, Sangita, Jesus, Yamba, Choka, Zebanamla. Oh, to the doer, don't you do the same thing? You love those stars, the Yidus, the method, really, they in Dagi. Sangi, Chindu, Mide, Blai, Dogonam, Dazuna, Zora. Tam Guru Ratnam Mendala Puja Mega Samundra Sabrana Samaya Ahum.
1: Lasma Fafulat Tasidere Namaskar Seva Zule Zulopa Sevde Buddhist Patlan San Lo Borga Zoko Sarma Upastit by Sakego to Munira Srana Tatrin.
0: Azavikram Sambat the other Tirashi Boysak Ektis got the Bibaram Mets of the Tarik Buddhist Patron Raga Dao Sumbangi Dun Sattaj got the Baranima. आजको जो कस्तो छ भने विवाहको लगन त्यति राम्रो छैन विवाह गर्ने बुद्धिस्टहरुको चादा मार्ने केटी माग्ने केटीको सगुन खाने ढेपजाङ गर्ने कुनै पनि राम्रो छैन छोर गरी केस काट्ने दिन राम्रो छ र आजको छुलुङ परेको छ ठेजर राम्रै छ आजको बमतम नैरीति परेको छ त्यसलाई साइड गर्दा पछाडि पार्नुहोस् राम्रो हुनेछ लो वर्ग
1: Rivala Musa Baluka Mitra as a ram ridiculous, just how I could have ram reuniso. Land Logai Baluka Mitra as a sea that is Yakosa, Gurga receive a taka to go on top to sort for an answer to Osier got no ram reuniso. Tak Loga Baluka Mitra as a last at Yakosa, so I could have ram reuniso. Yellow Vidal Baluka Mitra as a last at Yakosa, so I could have suffered uniso. Google a model work of a meter as a seaside Yagosa, Gargara Simataka to go on Sokto, Sotpola Lansokto, Sergo no Samru Nisa. Nulu and Nakuru the meter as a Ramadi Yakosa, Savakura Ramri Unisa.
0: Palo, Goraborgo Mital as Ramro Yali, Gorego Garna Goyogam, Kunai just to offer about a China. Luglu, Beragogo Mital as a Sisa, Sisa Vanale Tavale Buddhu Bani Kurazai. सिसा भनेको कालो दिन तपाईहरुको कालो वर्ग आउन सक्छ कालो महिना आउन सक्छ यो सिसा भनेको दिन चाहिँ कालो दिन हो र कालो समय पनि आउँछ दिनमा दुई घण्टा त्यसै सारै जोगिनु पर्ने हुन्छ यो सिसा दिनहरुमा के गर्नु हुन्छ सिसा भन्दैपछि तपाईहरु कुरा बुझ्नु पर्छ अब सिसा फासा सुक्सा मध्यमहरु यहाँ भनेको हुन्छ हो योहरु चाहिँ तपाईहरुले एकदम बुझेर आज मेरो यस्तो रहेछ मैले गर्न हुन्छ भन्ने कुराहरु Bujara Garnola, Avatabala, Jaylibini, but I go to Sisakio, Lasakio, Soksakio, Madame Kio, is a Pekura of the Janis of Nuelza, Tirmavijo, Unipernunza. Tielo Badar Bargo Mitala, the Darmogati, Dharma Maruzoni, Darmale, Punita Prapta Garnapone, Din, but I go to Jalo, Sara Bargo Mitala, Darmogati, Soksa, Banza, you and Roll, somebody living a Soksa, and is a Dharma Garnet Din. धर्मले रुजाउने थोरै धर्म गरे धेरै पुण्य हुने थोरै पाप गरे धेरै पाप लाग्ने खालको दिन यस्तो दिनहरुमा धर्म भन्दा पापहरु नगर्नु होला तपाईहरुले पाप चाहिँ थोरै पनि नगर्नु होला पाप थोरै गरे धेरै लाग्ने छ खिलो कुकुर वर्गको मित्रलाई सिसा सामान्य दिन चोट पर्न लाग्न सक्छ अनि होसियार गर्दै गए भने राम्रो पनि हुने जोगले बताएको छ फक्लो बदल वर्गको मित्रलाई आज मध्यम खालको दिन यहाँले गरेको गर्नु खोजेको कामहरु अत्यन्त सफल हुने जोगले बताएको छ तपाईको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोग तपाईलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डित बाट सल्लाह लि पात्र बाट सहयोग गरी कार्य गर्नुहोला।
2: सम्पर्क नम्बर 98 40 92 67 61।
0: सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन हृदयले फ्याफुल्ल नमस्कार सेवा शुभ दिन।
3: श्रोताबिन भर्खरै तपाईँले लामा रसिफल सुनिसक्नु भएको छ। जन्म पछि मृत्यु सत्य छ। एक दिन मानिसले यो भौतिक शरीर र संसार छोड्ने गर्छ। धनी गरिब उच्च ठुलो सानो यसमा भेद रहँदैन। आज एक दिन भोलि एक दिन गर्दै हामीले प्रत्येक बिहानी यसरी गुजारिरहेका छौ। श्रोताबिन कार्यक्रम सुनौलो बिहानीमा हामी राशिफल अंशसँगै रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमहरूका झलक पनि सुनाउँछौ। अबको पालोमा रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमको झलकतर्फ लागौं है त।
4: श्रोता आज बिहिबार पनि बिहान 5 बजे रेडियो शुभारम्भ भइसकेको छ। 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा सुनिसक्नुभयो। 5:30 देखि 6 बजेसम्म भजनहरू, 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। 6:30 देखि 7 बजेसम्म अहिले सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30 सम्म सैरुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म नेपाली सैनिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सकिनेछ। 8:15देखि 9 बजेसम्म चलचित्रका गीतले मनोरञ्जन लिन सक्नुहुनेछ। 9 बजेदेखि 9:15सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15देखि 10 बजेसम्म सैलुङ देउराली, 10 बजेदेखि 10:05सम्म थानी भाषाको समाचार, 10:05देखि 11 बजेसम्म पप गीत, 11:00देखि 12:00सम्म हिन्दी गीतहरू, 12:00देखि 1 बजेसम्म लोकदोहोरी गीतहरू, 1 बजेदेखि 2 बजेसम्म चलचित्रका गीत, 2 बजेदेखि 2:15सम्म सैलुङ समाचार, 2:15देखि 3 बजेसम्म सम्झनाको चौतारीको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। श्रोताबिन 3 बजेदेखि 3:15सम्म उज्यालो 90 नेटवर्कको नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15देखि 4 बजेसम्म लोकदोहोरी गीतहरू, 4 बजेदेखि 4:15सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15देखि 5 बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। 5 बजेदेखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6:30देखि 7:30सम्म जनसचेतन आवाज रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45सम्म मानव धर्म रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:45देखि 9:15सम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। 9:15देखि 10 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोको आजको सेवा बन्द रहनेछ।
3: यो त भयो रेडियो सैलुङ दोलखाबाट प्रसारण हुने कार्यक्रमका झलकहरू। कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक सुनिसक्नु भएको छ। अब भने दोलखा र दोलखा आसपासका आदरणीय ज्येष्ठजनहरूले गाउनु भएको लोकभजन तपाईँलाई सुनाउँदै आएका छौं। आज पनि हामी लोकभजन सुनाउने तयारी गर्दैछौं। आदरणीय श्रोता मित्र, आज हामीले दिवंगत भइसक्नुभएका ज्येष्ठजनहरूले वाचन गरेका श्लोकलाई पनि तपाईँ सामु राख्दैछौ। दिवंगत आत्माको चेत शान्तिको कामनार्थ हामीले उहाँको आवाजमा सजिएको यो लोकभजन राख्दैछौ। बैतेश्वर निवासी स्वर्गीय तेज बहादुर अधिकारीको आवाजमा सजिएको यो श्लोक तपाईँलाई छोड्दैछु।
5: संशयले गरेको कवन्छु मैले साह्रै दुखिया भई सासाल कि मथि विवाह गरिदिए बुढो कुरुपीकन तेरै बर्खमा पति मरि गए रुन्छु म सब दिन दिन बुढाकासँगमा विवाह गरिदिँदा राडो भयो सबु जगत नारीको पनि धर्म नष्ट हुनको पालको शरीर हो जग एकै गुण पुरुषमा छ तर पनि हुन्छन् ती पागल शरी आठै गुण भई नारीहरू सबमा रोक्नु कसरी गरी जसमा त कारण भन्छु आज मैले जोडा मिलाइकन छोरीलाई दिनु ढुँडेर बरबेस पर्दैन हेर्नु धन
3: श्रोताबिन भर्खरै तपाईँले दोलखा बैतेश्वर निवासी आदरणीय ज्येष्ठजन स्वर्गीय तेज बहादुर अधिकारीले गाउनु भएको यो निकै मिठो काल जय श्लोक तपाईँले सुनिसक्नु भएको छ। फेरि पनि म ज्येष्ठजनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। श्रोताबिन कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले लोक भजनहरू तपाईँ सामु सम्प्रेषण गरिरहेका छौं। स्वर्गीय गंगामाया बुढाथोकी जो विदेश्वर नगरपालिका वडा नम्बर 5 काप्तिके निवासी हुनुहुन्थ्यो। स्वर्गीय गंगामाया बुढाथोकीको स्वरमा रहेको यो पुरानो श्लोक पनि तपाईँलाई सुनाउन चाहन्छु।

फिर दिया। गंगा माया बुढ़ा सखी का आवाज में सजी को निके मीठो लोकप्रिय श्लोक सुन्नु भयो। वहाँ आज यो धरतीमा हुनुहुन्न, वहाँको आवाज हामी सँगै छ, वहाँको आत्माको चिर शान्तिको कामना गरौं। श्रोता, हाम्रो प्यारो जन्मभूमि, हाम्रो प्यारो संस्कृति, हाम्रो भूगोल, यहाँका कला साहित्य संस्कृति नै हाम्रो जीवन हो। मानिस र माटोको अटुट सम्बन्ध र नाता नै देशभक्ति हो। आफू जन्मिएको माटो सबैलाई प्यारो लाग्छ, आफ्नो संस्कार र संस्कृति सबैका लागि प्रिय हुन्छ। देशको मायालाई नै देशभक्ति, देश प्रेम वा राष्ट्र प्रेम भन्ने गरिन्छ। मानिस जुन समाजमा हुर्कन्छ, बढ्छ, बाँच्छ, त्यही समाजको संस्कृति उसँगै हुर्कदै आउँछ, धन्यदै आउँछ, मौलाउँदै आउँछ। यस्तै यस्तै संस्कार र संस्कृति हुर्काउँदै बढाउँदै संरक्षण गर्दै ल्याउनु हुने हाम्रा ज्येष्ठजनहरूले सँगसँगै गलाहरूलाई पनि सँगसँगै बोकेर आए। यस्तै कला र गलाले भरिएका दोलखा सुनखानी निवासी भगवती शिवाकोटी र उहाँकै बहिनी दोलखा मेलु पवटी निवासी लक्ष्मी रिमलीको आवाजमा रहेको यो निकै मिठो श्लोक तपाईँ सामु सम्प्रेषण गर्दैछु।

Dal paramant

0: समा रोज रोज खुवाउनु परेछ कर्म अनुसार थालमा कतै पातमा।
1: श्रोताबिन, यो आवाज थियो दोलखा सिंहसानी निवासी भगवती शिवाकोटी र पावती निवासी लक्ष्मी बिमारी जो नाताले दिदी बहिनी हुनुहुन्छ। जन्म सँगै आफ्नो परिवारबाट आफ्ना पिताबाट पाएको ज्ञान सिप र कलालाई आजसम्म हुर्काउँदै जानुभयो। त्यही कलालाई हामीले सम्प्रेषण गर्नुभएको थियो। हामीले जस्ताको तस्तै कार्यक्रम मार्फत सम्प्रेषण गर्यौं। जन्मभूमिसँग हाम्रो सम्पूर्ण दुःख सुख गाँसिएको हुन्छ, कलासँग हाम्रो जीवन गाँसिएको हुन्छ, पीड़ा गाँसिएको हुन्छ, भावना गाँसिएको हुन्छ। यस्तै भावना र पीड़ा राजा हरिश्चन्द्रको कथासँग जोडेर दुई आमाहरूले गाउनु भएको थियो। यस संसारमा दुःख पनि छ, सुख पनि छ, राम्रो पनि छ, नराम्रो पनि छ, माया पनि छ, घृणा पनि छ। यी समयको संगम नै जीवन हो। त्यसैले त हामी आफ्नो कला, संस्कृति र सम्पदालाई माया गर्छौं, हुर्काउँछौं, बढाउँछौं। भजन प्रवीणको नामले चिनिने हाम्रा आदरणीय ज्येष्ठजन, सबैका प्रिय पात्र, दोलखा भुवनेश्वर नगरपालिका जिलो फसुवासी ज्येष्ठजन कृष्ण प्रसाद सोनागाईको आवाजमा सजिएको यो श्लोक तपाईँका लागि छ।
0: उनीहरूको बयान म गरा छु, यसमा सहाय गरू जिलुमा घर हो चौला गाई ठारा हो बाजे दिन गङ्गाधर दाजु दिन बिरु जाउँ दुई दाजु बिरु जाउँ पिताजी धनेश्वर दाजुहरूको भाइ कान्छो पनि हो नौ किन प्रसाद हो सिलोकमा काहीँ हाजिन म त सके धेरै कुरा के हो बालमा यदि सोद्धाछौ पनि भने दिनवाला हौदार संक्षेपले गरियो बताए मैले धेरै कुरा के सिलो भन्न भनेर यस्तारे सयो आइयो मैले प्रचार गरिदिए मैले बताऊ धेर राजन हजुरको बखब म कहाँ पाल्नु हुँदा मा नहुँदा म तिनै कुमारीसँग भोग गरेर खेल्नु हुँदा गर्व रही गएर।
1: उहाँ हुनुहुन्थ्यो भजन प्रवीण आदरणीय ज्येष्ठजन कृष्ण प्रसाद चौलगाई। उहाँ यति बेला बुढ्यौली अवस्थामा हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ। शीघ्र स्वास्थ्य लाभको कामना गरौं, दीर्घ जीवनको कामना गरौं, सुख शान्ति र समृद्धिको कामना गरौं। आदरणीय ज्येष्ठ जनहरूका मिठा मिठा भजन श्लोकहरू सुनाउँदा सुनाउँदै निर्धारित समय सकिएको संकेत प्राविधिक मित्रले गरिसक्नु भएको छ। भोलिको बिहान पनि हामी यस्तै प्रसंगहरू बोकेर तपाईँ सामु आउनेछौ। आजलाई भने कार्यक्रम सुनेर साथ दिनुभयो, रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्र प्रविधि संविधानका साथी सृजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको यो भागबाट सहकर्मी पण्डित बद्री प्रसाद सापकोटा, लामा गुरू डुक्पा लामा र म कार्यक्रम प्रस्तुता दिँदा एकसाथ बिदा माग्छौं।

0: होइन दाई, यो कौसीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
1: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
0: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
0: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
2: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
0: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
2: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
0: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
2: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
0: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
2: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495905065 र मोबाइल नम्बर 9849383522। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट 7 बाटो, दोलखा।

0: बीमा को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनाऊ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरूद्ध गर्नुभएको थियो। सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिने सम्भावित कार्यसूची रहेको छ। नीति तथा कार्यक्रमलाई आज निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 2083-84 को बजेट समेत प्रस्तुत हुनेछ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि 11-15 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्न अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरिटो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मुख्य मन्त्रालयको संख्या 22 वटाबाट घटाएर 18 कायम निर्णय गरेको छ। हिजो बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। सरकारले अर्थ गृह पर रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहनेछन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेरन थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालय एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार तथा युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला तथा बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा वातावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने निर्णय गरेको हो। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालन गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ऐन 2049 को दफा 61 उपदफा 1 को खण्ड ग अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य ठहरिने गरी सेवाबाट हटाइन सक्ने व्यवस्था रहेको सम्झाउँदै मन्त्रालयले कर्मचारीहरू राजनैतिक दल भातृ संगठनमा आबद्ध हुन नपाइने जनाएको हो। अब एकैछिन व्यापारिक विश्राम।
3: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
4: हौ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
5: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
6: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको जिरी नगरपालिकाका एक व्यवसायीलाई सस्तो होलसेलमा सामान दिने भन्दै 6 लाख सहित ठगी गरेर भाग्ने क्रममा तामकुसी सात किर्नेबाट पक्राउ पर्नु भएको उहाँमाथि अनुसन्धान गर्दै जाँदा उहाँ देशैभरका साना व्यवसायीलाई सस्तोमा सामान दिने भन्दै झण्डै 2 दशकदेखि ठगीमा संलग्न रहेको खुलेको छ। अनुसन्धानको क्रममा उहाँको नाम परिवर्तन गर्दै नेपाली सेनाको कोर्ट मास्टर बन्दै साना व्यवसायीलाई सुलभ मूल्यमा होलसेलमा सामान दिने भनेर ठगी गर्दै आएको खुलेको दोलखाका प्रहरी निरीक्षक श्री राम तिमल सिन्हाले जानकारी दिनुभयो। आर्मीको कोर्ट मास्टर हुँ भनेर होलसेलमा सामान सस्तोमा दिन्छु भनेर दुरूस्तै पार्ने तिमल सिन्हाले साना व्यवसायी पनि नाफाको लोभमा होला भनेर पत्याउने गर्दोरहेछन्। यहाँ मात्र होइन देशैभरि ठगी गर्दै हिँडेको खुलेको छ। जिरीका व्यवसायीलाई चरीकोटको नेपाली सैनिकगण अगाडि सामान लोड गर्न जानु भनेर 4 लाख लिएर भाग्ने क्रममा राउत पक्राउ पर्नु भएको थियो। हालसम्म उहाँलाई उदयपुर, भक्तपुर, नुवाकोट, काभ्रे प्लान्चोक, सुनसरी, काठमाण्डुका प्रहरीले खोजी गरिरहेको खुलेको छ। दोलखामा 2 मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा 4 घाइते हुनु भएको छ। जिल्लाको व्यवस्था नगरपालिका नम्बर 5 2 मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा परि मोटरसाइकल चालक मेलुङ गाउँपालिका नम्बर 6 हिलेका 52 दीपक कुमार श्रेष्ठ, उहाँकी श्रीमती 52 सानु कान्छी श्रेष्ठ, तामाकोसी गाउँपालिका नम्बर 2 झुलेका मोटरसाइकल चालक 24 सुरज तमाङ र सोही स्थानका 30 राजन तमाङ घाइते हुनु भएको हो। घाइते मध्ये 3 अवस्था सामान्य रहेको छ भने सानु श्रेष्ठलाई पशुपति चौनागाई अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौँ रेफर गरिएको दोलखा प्रहरीले जनाएको छ। दोलखा उद्योग वाणिज्य संघको 16 अधिवेशन आज बिहान 10 चरीकोटमा हुने भएको छ। संघको नयाँ नेतृत्वको लागि 2 समूहको उम्मेद्वारी दर्ता भएको छ। संघको अध्यक्षमा यसअघिका उपाध्यक्ष सनत थापा र प्रथम उपाध्यक्ष दिनेश पाठकले उम्मेद्वारी दर्ता गराउनु भएको हो। जस अनुसार थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, उपाध्यक्षमा विवेक कुमार खत्री, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा सुरेश सुप्रेती, सचिवमा अनिल रिजाल र उपाध्यक्षमा रामशरण बस्नेतले उम्मेद्वारी दर्ता गर्नु भएको छ भने पाठकको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमल श्रेष्ठ, उपाध्यक्षमा बलराम थापा, महिला उपाध्यक्षमा कल्याणी श्रेष्ठ, महासचिवमा राजन थापा, सचिवमा हिमाल प्रसाद नेउपाने, कोषाध्यक्षमा चन्द्रबहादुर तमाङको उम्मेद्वारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार थापा प्यानलबाट दलित सदस्यमा प्रकाश नेपालले र महिला सदस्यमा पार्वती भण्डारी, मागदेउराली शाखा सदस्यमा नामगेल तामाङ, सिंगटी शाखा सदस्यमा रिमबहादुर ओली र एसोसिएट सदस्यमा पुरूषोत्तम बुढाथोकीले उम्मेद्वारी दिनुभएको छ। पाठक प्यानलबाट महिला सदस्यमा लक्ष्मी बस्ने चौलागाई, मागदेउराली शाखा सदस्यमा जम्का बहादुर श्रेष्ठ, सिंगटी शाखा सदस्यमा हिरो भित्री कोटीको उम्मेद्वारी परेको छ। त्यसै गरी दोलखा उद्योग वाणिज्य संघ दोलखा कार्य समितिमा राजन कुमार दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ। मैना पोखरी शाखा सदस्य पदका लागि राजकुमार दाहालको मात्रै उम्मेद्वारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। संशोधित विधान अनुसार अधिवेशनले 7 पदाधिकारी सहित 18 सदस्य नयाँ कार्य समिति चयन गर्ने दोलखा उद्योग वाणिज्य संघले जनाएको छ। दोलखाको गौरीशंकर गाउँपालिकाको भोरले तिनको सड़क खण्ड 30 दिनका लागि पूर्ण रूपमा अवरूद्ध हुने भएको छ। गौरीशंकर गाउँपालिका नम्बर 5 अन्तर्गत पर्ने भोरले तिनुकी सड़क खण्डको विभिन्न स्थानहरूमा सड़क विभाग तथा गाउँपालिकाको समन्वयमा वैशाख 29 गतेदेखि जेठ 27 गतेसम्म 30 सड़क अवरूद्ध हुने भएको हो। उक्त सड़कमा कालोपत्री भइरहेकाले सड़क बन्द गरिएको पालिकाले जनाएको छ। दोलखाको कालिम्चो गाउँपालिका नम्बर 5 देउपुरे थलीमा रहेको देउराली प्राविको सबै विद्यार्थीलाई नेता फाउण्डेशनले स्कूल ब्याग र स्टेशनरी सामग्री उपलब्ध गराएको छ। हिजो उक्त सामग्री विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा थामीको सभापतित्वमा सम्पन्न स्कूल ब्याग तथा स्टेशनरी सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकार चिरञ्जीवी मास्के, जीवन लामा, गोकर्ण भण्डारी, विद्यालयको प्रधानाध्यापक रूपमाला पोत्रेल लगायतको सहभागिता रहेको थियो। पत्रकार गोकर्ण भण्डारीको समन्वयमा फाउण्डेशनले विद्यालयमा रहेका 102 जना विद्यार्थीलाई स्कूल ब्याग र स्टेशनरी सामग्री उपलब्ध गराएको हो। सामाजिक अभियानका लागि 2074 सालमा स्थापना भएको नेता फाउण्डेशनले देशको विभिन्न दुर्गम क्षेत्रमा रहेका विद्यालयहरूलाई सहयोग गर्दै आयो। रामेछापमा सेवाग्राहीको घर घरमै पुगेर राहदानी वितरण गर्ने कार्य शुरू भएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला फुलाक कार्यालयको समन्वयमा सञ्चालन गरिएको यो अभियान अन्तर्गत पहिलो चरणमा सेवाग्राहीको घरमै पुगेर राहदानी हस्तान्तरण गर्न थालिएको हो। अभियानको चरणमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्न थालिएको हो। अभियानको शुरूआतमा बन्थली र रामेछाप नगरपालिका साथ सुकजोरबाट शुरू गरिएको जिल्ला फुलाक कार्यालय रामेछापका सूचना अधिकारी कुमार लुइटेलले जानकारी दिनुभयो। सिन्धुपाल्चोकको 12 विषयमा निर्माण शुरू भएको 46 मेगावाट भुटेकोशी 5 जलविद्युत आयोजनाले स्थानीय जनताको हितलाई ध्यानमा राखेर प्रमोटर शेयरमा समेट्ने भएको छ। आयोजनाका कार्यकारी अध्यक्ष मोहन विक्रम कार्कीले आयोजना प्रभावित व्यक्तिले सहज रूपमा लगानी गर्न पाउने गरी शेयर संरचना तय भएको जानकारी दिनुभयो। जिल्ला अस्पताल फाप्लुमा 3 महिनादेखि बिग्रिएर थन्किएको अक्सिजन प्लान्ट मरमतपछि पुनः सञ्चालनमा आएको छ। विश्वव्यापी कोरोना महामारीको बेला स्थापना गरिएको यो प्लान्ट प्राविधिक समस्याका कारण 3 महिनादेखि बन्द अवस्थामा रहेको थियो। अस्पतालका प्रमुख डाक्टर विनेश कुमार मण्डलका अनुसार विगतका 5 वर्ष अघि जडान गरिएको यस प्लान्टमा विभिन्न पाट पूर्जाहरू बिग्रिएर समस्या देखाएपछि अस्पताल विकास समितिको निर्णय बमोजिम मरमत कार्य अगाडि बढ़ाइएको थियो। करिब 11 लाख रूपियाँको आन्तरिक स्रोत र अस्पतालका व्यवस्थापनमा मर्मत सम्पन्न भएको बताइएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबर सँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आज नीति तथा कार्यक्रममाथि छलफल हुँदै प्रधानमन्त्री बालेन्द्र शाहले जवाब दिने कार्यसूची। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी। र दोलख उद्योग वाणिज्य संघको आज निर्वाचन हुँदै उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि 2 समूहबीच प्रतिस्पर्धा हुने। अवस्थ सैलुङ समाचार अहिलेलाई यति नै। अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुन्छ।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइस र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007866।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने। हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज

0: पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
1: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
2: यो त गजब भयो नि।
3: के गजब भयो?
2: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
3: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
4: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855073409, 9855073409।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
5: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
5: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विभिन्न समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल वैशाख महिनाको 31 गते बिहिबार आज प्रकाशित पत्र पत्रिकाले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै प्रधानमन्त्रीले जवाब दिने कार्यसूची अब मन्त्रालय अठारवटा मात्र डायलिसिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको

अब मन्त्रालय 18 वटा मात्र। सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिंहदरबारमा बुधबार बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाइएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्न आवश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून मन्त्रालय, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई थप यथावत राखेको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा विकास मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको हो। अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, त्यसै गरी युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी दुई मन्त्रालय गाभे र महिला बालबालिका लैंगिक तथा यूनि अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा वातावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्य अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। नयाँ सरकार गठन भए लगत्तै जारी गरिएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत प्रशासनिक सुधार, खर्च कटौतीको लागि मन्त्रालयको संख्या पुरानानुकरण गर्ने योजना अघि सारिएको थियो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। डायलासिस सेवा प्रभावित, जुखिममा बिरामी। सातामा कम्तीमा दुई पटक डायलिसिस नभए मिर्गौला फेल भएका बिरामीको ज्यानै तलमाथि हुन सक्छ। तर सरकारले कबूल गरेको रकम भुक्तानी नदिएपछि डायलिसिस सेन्टर र निजी अस्पतालले मिर्गौला बिरामीलाई डायलिसिस सेवा दिन इन्कार गर्न थालेका छन्। बिरामीहरू जीवन रक्षाको लागि सड़कबाट गुहार माग्न बाध्य छन्। देशभरका 154 डायलिसिस सेन्टर तथा अस्पतालले सरकारबाट भुक्तानी पाउने कबूलमा 7,000 बिरामीलाई डायलिसिस सेवा दिँदै आएकोमा अहिले 20 बढ़ी सेन्टरहरूले सेवा नै रोकेका छन्। सबै सेन्टर तथा अस्पताललाई सरकारले 2082 असोज यताको 1 अरब भुक्तानी गर्न बाँकी छ। भुक्तानी स्वास्थ्य बीमा बोर्ड मार्फत हुने व्यवस्था छ। सरकारबाट भुक्तानी लिएर सेवा दिने सेन्टर तथा अस्पतालले एकै पटक डायलिसिस गराए बापत 2,500 लिन्छन्। तर यहाँ सेवा नपाए अन्य निजी अस्पतालमा पुगेर डायलिसिस गर्दा बिरामीले पटक पटक 4,500 तिर्नुपर्छ। 4 महिना पहिले पनि 50 बढ़ी धेरै डायलिसिस सेन्टरले सेवा रोक्दै डायलिसिस गर्नुपर्ने बिरामीको बिचौलनी भएको थियो। स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेन्ट पवन कुमार शाहले डायलिसिस सेन्टरहरूलाई गत कार्तिकदेखि भुक्तानी दिन बाँकी रहेको बताउनु भएको छ। अब 1 साताभित्र कार्तिकको भुक्तानी हुने उहाँले बताउनु भएको छ। निशुल्क डायलिसिस सेवा विपन्न कार्यक्रमभित्र पर्दछ, बाँकी रहेको भुक्तानीको व्यवस्था गर्दैछौ उहाँले भन्नुभयो। कतिपय रुजु गर्न बाँकी छ, आगामी साता कार्तिकको भुक्तानी दिन्छौ, डायलिसिस सेवा नरोक्न अनुरोध गर्दछौ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालन गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा र राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ऐन 2049 दफा 61 दफा 1 खण्ड ङ अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सक्ने व्यवस्था रहेको सम्झाउँदै मन्त्रालयले कर्मचारी राजनैतिक दल भातृ संगठनमा आबद्ध हुन नहुने जनाएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्।

दोलखा उद्योग वाणिज्य संघको 16 अधिवेशन आज बिहान चरिकोट बारमा शुरू हुने भएको छ। संघको नयन तेथोकलाई दुई समूहको उम्मेद्वारी दर्ता भएको छ। संघको अध्यक्षमा यसअघिका उपाध्यक्ष शरद थापा र प्रथम उपाध्यक्ष दिनेश पाठकले उम्मेद्वारी दर्ता गराउनु भएको हो। जस अनुसार थापा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, उपाध्यक्षमा विवेक कुमार खत्री, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा सुरेश उप्रेती, सचिवमा अनिल कुमार अनिल रिजाल र कोषाध्यक्षमा रामशरण बस्नेत उम्मेद्वारी दर्ता गर्नु भएको छ भने पाठक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमल श्रेष्ठ, उपाध्यक्षमा बलराम थापा, महिला उपाध्यक्षमा कल्याणी श्रेष्ठ, महासचिव पराजन थापा, सचिवमा हिमाल प्रसाद नेउपाने, कोषाध्यक्षमा चन्द्रबहादुर तमाङको उम्मेद्वारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार थापा प्यानलबाट दलित सदस्यमा प्रकाश नेपाली र महिला सदस्यमा पार्वती भण्डारी, मागदेउराली शाखा सदस्यमा नामगेल तमाङ, सिंगटी शाखा सदस्यमा वीरेन बहादुर ओली र एसोसिएट सदस्यमा पुरूषोत्तम बुढाथोकीको उम्मेद्वारी परेको छ। पाठक प्यानलबाट महिला सदस्यमा लक्ष्मी बस्ने चौलागाई, मागदेउराली शाखा सदस्यमा जमक बहादुर श्रेष्ठ, सिंगटी शाखा सदस्यमा हिरो भित्रीकोटीको उम्मेद्वारी परेको छ। त्यसै गरी दोलखा उद्योग वाणिज्य संघ दोलखा कार्य समितिमा राजन कुमार दाहाल निर्वाचित हुनुभएको छ। मैना पोखरी शाखा सदस्यको पदका लागि राजकुमार दाहालको मात्र उम्मेद्वारी परेकाले उहाँ निर्वाचित हुनुभएको हो। संशोधित विधान अनुसार अधिवेशनले 7 पदाधिकारी सहित 18 सदस्य नयाँ कार्य समिति चयन दोलखाको कालिङ्सो गाउँपालिका वडा नम्बर 5 देउपुरे थलीमा रहेको देउराली प्राविका सबै विद्यार्थीलाई नेता फाउण्डेशनले स्कूल ब्याग र स्टेशनरी सामग्री उपलब्ध गराएको छ। हिजो उक्त सामग्री विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा थामीको सभापतित्वमा सम्पन्न स्कूल ब्याग तथा स्टेशनरी सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकार चिरञ्जीवी मास्के, जीवन लामा, गोकर्ण प्रसाद भण्डारी, विद्यालयको प्रधान अध्यापक रूपमाला पोत्रे लगायतको सहभागिता रहेको थियो। पत्रकार गोकर्ण भण्डारीको समन्वयमा फाउण्डेशनले विद्यालयमा रहेका 102 विद्यार्थीलाई स्कूल ब्याग र स्टेशनरी सामग्री उपलब्ध गराएको हो। सामाजिक अभियानका लागि 2074 सालमा स्थापना भएको नेता फाउण्डेशनले देशका विभिन्न दुर्गम क्षेत्रमा रहेका विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ। रामेछापमा सेवाग्राहीको घरमा नै पुगेर राहदानी वितरण गर्ने कार्य शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला खुला कार्यालयको समन्वयमा सञ्चालन गरिएको हो यो अभियान। यो अभियानको पहिलो चरणमा सेवाग्राहीको घरमै पुगेर राहदानी हस्तान्तरण गर्न थालिएको हो। सिन्धुपाल्चोको 12 विषयमा निर्माण शुरू भएको 46 मेगावाटको भोटेकोशी 5 जला विद्युत आयोजनाले स्थानीय जनताको हितलाई ध्यानमा राखेर प्रमोटर शेयर समेट्ने भएको छ। आयोजनाका कार्यकारी अध्यक्ष मोहन विक्रम कार्कीले आयोजना प्रभावित व्यक्तिले सहज रूपमा लगानी गर्न पाउने गरी शेयर संरचना तयार भइरहेको बताउनु भएको छ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यस कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
1: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
0: किन ए एसी लाइट ब्रिक नै
1: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
0: वाह मैले खोजेको जस्तै रहेछ
1: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-1312-35-444
2: ए राम हे राम आज चाहिँ भन्छौ भन्ने क्या दाजुभाइ
3: हजुर
2: हामीलाई चाहिँ नि जो हो केही कुची चाउने छ भन्नेखि
3: हजुर
2: भीमसेन ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खै बगेका हुन्थेन अरे कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ यो के कुची त लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अहिलेदेखि भनेका कुरा यो साँच्चै नि हो रहेछ
3: अहिले
2: पनि चाहिँ नि जो हो त्यसै गरी यो पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो र पर गाउँ घर चारैतिर चाहिँ नि यस्तो हुँदो रहेछ र
4: हार्दिक निमन्त्रणा
5: राष्ट्रिय लोक भजन चुड़का संरक्षण प्रतिष्ठान नेपाल दोलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौं
4: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे महासचिव टेकराज पोखरेल कोषाध्यक्ष चिरञ्जीवी अर्याल संगठन विभाग प्रमुख होमलाल गौतम बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा हुमादेवी भण्डारी बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 9845-45634 कृष्णबहादुर शिवाकोटी 9869-64-71-07 जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 9812-49351 सचिव शिवहरि पोखरेल 9860-64-34-29 कोषाध्यक्ष बाबुराम शर्मा 9844-01-155
5: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते स्थान चरीकोटमा रहेको कोटी होम प्रांगण समय बिहान 10 बजे थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 9845-45634 राष्ट्रिय लोक भजन चुड़का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दोलखा सम्पर्क मोबाइल नम्बर 9845-45634 राष्ट्रिय लोक भजन चुड़का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दोलखा
4: ध्यान दिनुहोस् समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ
4: आउनुहोस् आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना आर्थिक गणनामा कोही नछुटौं
6: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा थप जानकारीको लागि टोल फ्री नम्बर 1178
7: होइन दाई एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ आँखा पनि रातो रातो देख्छु सन्चो छैन जस्तो छ नि
8: के हुनु नि नानी रातभरि निन्द्रा पनि लाग्दैन हात खुट्टा पनि बेसरी झमझमाउँछ सुगर पनि त्यत्तिकै बढेको बढै छ राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि
7: ए दाई पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि हाम्रै चरीकोट सादो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि त्यतै जानुस् न
8: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन सरी कोर सादो बाटो चोकमा।
5: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
5: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
5: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825।

0: र 9814-8241-02। भीमेश्वर स्टील फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
1: लो तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
2: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
1: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साद्रो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
3: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
1: दाँतमा हिरा राख्ने,
3: सुनको खोल राख्ने
1: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
3: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
4: हार्दिक श्रद्धांजलि। एस पौडेल बन्धुको समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्णबहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार। हार्दिक समवेदना। रामकोट समाज सेवा समितिका सदस्य रामप्रसाद नेउपानेको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 57 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार, भीमेश्वर नगरपालिका 6, रामकोट दोलखा। हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विसुनटोल स्थित धनञ्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौ। धामीहरू मूल धामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत। धनञ्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 बिसुनटोल दोलाखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बन गएको थिए ठुलो बनि आइयो कुखुरा त कह पाउनु अण्डा मात्र खाइयो सन्नै बात परै जाओ सधैं खाने पापड भाडा तिर्न नसके घर बेटीको झापड डुकु लटक भएपछि सबै गाली पच्या ठुलो मान्छे बन्न खोज्ने लु गाइस बजिया
1: हात लाग सुन्नी।

सडक भरि देखिन्छन् रम्बी रम्बी केटी, छोटा छोटा लुगा लाउने छन् बडा कि बेटी, झुपडीमै बसे पनि तरुणीको आस, घरमा खाने अन्न छैन सधैँ भट मास। गाउँ फर्कि जाउँ भने कस कस साउको, के गरेर बाँच्ने अब तेरो बाउको टाउको।

0: आफ्नो कुल र परम्पराको जगेर्ना गरौ, कुल देवताको आशीर्वाद लिऊ। हार्दिक निमन्त्रणा। दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर 7 मार्बुटार निवासी हामी समस्त पुवार खड्का बन्धुहरूको कुल पूजा देवाली मिति 2083 साल वैशाख 31 गते बिहिबारका दिन मार्बुटार स्थित बीफी रेमा भव्यताका साथ हुन गइरहेको छ। त्यसैले विभिन्न स्थानमा रहनुभएका सम्पूर्ण पुवार खड्का दाजुभाइ दिदी बहिनी तथा कुल कुलायन साथै हाम्रा सम्पूर्ण इष्टमित्र र शुभचिन्तक महानुभावहरूलाई यस पावन अवसरमा उपस्थित भई कुल देवताको प्रसाद ग्रहण गर्न र आपसी सद्भाव साटासाट गर्न हार्दिक निमन्त्रणा गर्दछौं। कुल पूजा हुने मिति 2083 साल वैशाख 31 गते बिहिबार। स्थान मारबुटार। कुल पूजा थान बिफिरे बैतेश्वर गाउँपालिका 7 दोलखा। समय बिहान 9 बजेदेखि। मूल धामी अर्जुन खड्का। धामीहरू ईश्वर खड्का, ढालबहादुर खड्का, राजकुमार खड्का, राजेन्द्र खड्का, सुमन खड्का, विजय खड्का र शिव खड्का। पुजारीहरू निरबहादुर खड्का, नैना बहादुर खड्का, भक्त बहादुर खड्का, माधव खड्का र अमृत बहादुर खड्का। ढालबहादुर खड्का अध्यक्ष, पुवार खड्का कुल पूजा व्यवस्थापन समिति, मारबुटार, दोलखा। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल, दोलखा। हार्दिक अपील।
3: यही मिति 2083 साल वैशाख 31 गते हुने दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा दिनेश पाठक अध्यक्ष रहेको प्यानललाई मतदान गरिदिनु हुन जिल्लाभित्र रहनुभएका उद्योगी तथा व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौं।
0: उम्मेद्वारहरू अध्यक्ष दिनेश पाठक, वरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, उपाध्यक्ष महिला कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमाल नेउपाने, कोषाध्यक्ष चन्द्रबहादुर तमाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, शाखा सदस्य मागा देउराली, झम्कबहादुर श्रेष्ठ, शाखा सदस्य सिंहटी हिरो भित्रीकोटी, सदस्य खुल्ला गम्भीर श्रेष्ठ र बासु थापा।
3: गौरी शंकर बहुमुखी क्याम्पसको प्रांगणमा हुने मतदानमा भाग लिनको लागि भएमा संघको परिचय पत्र, नभएमा पासपोर्ट साइजको फोटो र सकेसम्म नागरिकता लिएर पाल्नुहुन अनुरोध गर्दछौं।
4: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: हैन, के एकले गुनगुन गरिराको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
6: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844649608 9844649608।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका

0: दोलखा अन्य जानकारी को लागि सम्पर्क नम्बर 9851066165 9851066165।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
2: पारे पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै झन्डै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रत बन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066।
0: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: यो त गजब भयो नि।
6: के गजब भयो?
5: अब होटल रेस्टुरेन्ट पार्टी प्यालेस क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल सेफिङ डिस प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
6: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
7: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस पाटन औद्योगिक क्षेत्र लगनखेल ललितपुर। फोन नम्बर 9855073409 9855073409।
8: होइन दाई, यो कौशीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
9: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
8: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह व्रत बन्ध जन्मदिन बेबी साउर सभा गोष्ठी छेवार पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्कुट हल
8: फोटो र भिडियो सुहाउने खालको सजावट स्टेज माला गुलाब लाइटिङ पर्दा आदिको व्यवस्था
10: नेपाली इन्डियन चाइनिज खानाको परिकार
8: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था
10: डीजे सेट माइक्रोफोन स्पिकर प्रोजेक्टर आदिको व्यवस्था
8: पाहुनाको सुरक्षाका लागि गार्ड इमर्जेन्सी निकास फायर सेफ्टीको व्यवस्था
10: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था
8: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता
10: अग्रिम बुकिङका लागि प्रोप्राइटर शंकर बस्नेत सम्पर्क नम्बर 0495900065 र मोबाइल नम्बर 9849385022 होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर चरीकोट सादो बाटो दोलखा
11: नमस्ते डाक्टर सर
12: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
11: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
12: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
11: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
12: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
11: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
11: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
12: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
1: कस्तो दाँत दुखेको गिरा पनि सुन्या छ ए बुढी मलाई धामीकोमा लैजा भने
14: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
15: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिच बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577069
1: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
16: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992 यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
17: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
0: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
17: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: खटीवड़ा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोट को पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 9855154160 9844655570 र 0949125584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अनुरोधक दीप जनवन कार्यालय दोलखा।
1: अरे यही थियो त, कहाँ सरे आजकल
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
2: हो नि रामा। चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: जागिर खाने मौका त आएको थियो नि,
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98-44-46-88-62 98-44-46-88-62।
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन संचालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्षोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भने त्यही बेला कहाँ गरेर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860558988। पलाञ्चोक बेकारी, साडो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।

0: मजुरा सामदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
6: अविनाश, तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
6: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
1: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
1: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू,
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएससी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 09, 98 41 87 09, सादो बाटो चरीकोट दोलाखा।

0: सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।

0: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
1: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
0: किन एएसी लाइट ब्रिक नै
1: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
0: वाह मैले खोजेको जस्तो रहेछ
1: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-1312-35-444
2: हार्दिक निमन्त्रणा
3: राष्ट्रिय लोक भजन सुडका संरक्षण प्रतिष्ठान नेपाल दोलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौं।
2: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजय कान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, उमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 98-540-45-634, कृष्णबहादुर शिवाकोटी 98-69-64-71-07, जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 98-512-49-351, सचिव शिवहरि पोखरेल 98-60-64-34-29, कोषाध्यक्ष बाबुराम शर्मा 98-44-01-61।
3: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरिकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 98-545-45-634। राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दोलखा।
2: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
6: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
5: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हातखुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनाक, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सानो बाटो चोकमा।
3: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
7: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
3: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
7: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
3: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842142। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
8: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
9: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
8: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
9: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने,
8: पहिलो दाँतलाई चम्काउने,
9: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
8: दाँतमा हिरा राख्ने,
9: सुनको खोल राख्ने
8: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
9: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
10: हार्दिक श्रद्धाञ्जली। एस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय

0: आफ्नो कुल र परम्पराको जगेर्ना गरौं, कुल देवताको आशीर्वाद लिऊ। हार्दिक निमन्त्रणा। दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर 7 मालबुटार निवासी हामी समस्त पुवार खड्का बन्धुहरूको कुल पूजा देवाली मिति 2083 साल वैशाख 31 गते बिहिबारका दिन मालबुटार स्थित बीफी रेमा भव्यताका साथ हुन गइरहेको छ। त्यसैले विभिन्न स्थानमा रहनुभएका सम्पूर्ण पुवार खड्का दाजुभाइ दिदी बहिनी तथा कुल कुलायन साथै हाम्रा सम्पूर्ण इष्टमित्र र शुभचिन्तक महानुभावहरूलाई यस पावन अवसरमा उपस्थित भई कुल देवताको साथ ग्रहण गर्न र आपसी सद्भाव साटासाट गर्न हार्दिक निमन्त्रणा गर्दछौं। कुल पूजा हुने मिति 2083 साल वैशाख 31 गते बिहिबार। स्थान मारबुटार। कुल पूजा थान बिफिरे बैतेश्वर गाउँपालिका 7 दोलखा। समय बिहान 9 बजेदेखि। मूल धामी अर्जुन खड्का। धामीहरू ईश्वर खड्का, ढालबहादुर खड्का, राजकुमार खड्का, राजेन्द्र खड्का, सुमन खड्का, विजय खड्का र शिव खड्का। पुजारीहरू निरबहादुर खड्का, नैना बहादुर खड्का, भक्त बहादुर खड्का, माधव खड्का र अमृत बहादुर खड्का। ढालबहादुर खड्का अध्यक्ष, पुवार खड्का कुल पूजा व्यवस्थापन समिति, मारबुटार, दोलखा। हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विश्वटोल स्थित धनञ्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौं। धामीहरू मूल धामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनञ्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विश्वटोल दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। हार्दिक अपील,
3: यही मिति 2083 साल वैशाख 31 गते हुने दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा दिनेश पाठक अध्यक्ष रहेको प्यानललाई मतदान गरिदिनु हुन जिल्लाभित्र रहनुभएका उद्योगी तथा व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: उम्मेद्वारहरू अध्यक्ष दिनेश पाठक, वरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, उपाध्यक्ष महिला कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमालय उपाने, कोषाध्यक्ष चन्द्रबहादुर तमाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, शाखा सदस्य मागा देउराली, झम्कबहादुर श्रेष्ठ, शाखा सदस्य सिंगटी हिरो भित्रीकोटी, सदस्य खुल्ला गम्भीर श्रेष्ठ र बासु थापा।
3: गौरी शंकर बहुमुखी क्याम्पसको प्रांगणमा हुने मतदानमा भाग लिनको लागि भएमा संघको परिचय पत्र, नभएमा पासपोर्ट साइजको फोटो र सकेसम्म नागरिकता लिएर पाल्नुहुन अनुरोध गर्दछौ।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: तपाई कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
2: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
3: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एक्लै गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
6: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
6: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
7: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
7: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
8: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
9: पाडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
8: अब

0: बोल यही एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
1: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: बहिनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
5: यो त गजब भयो नि
6: के गजब भयो
5: अब होटल रेस्टुरेन्ट पार्टी प्यालेस क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल सेफिङ डिस प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त
6: हजुर हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा
7: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस पाटन औद्योगिक क्षेत्र लगनखेल ललितपुर फोन नम्बर 9855103409 9855103409
8: होइन दाई यो कौसीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि
9: के हुनु नि नानी बहिनीको बिहे पनि नजिकै आइसक्यो सबै कुराको तयारी पनि भइसक्यो तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला

0: भनेर सोचेर बसेको नि।
1: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी साउर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
1: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
2: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
1: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
2: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
1: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
2: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
1: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठूला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
2: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 049-590-065 र मोबाइल नम्बर 98-49-38-50-22। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट 7 बाटो, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: खतिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट आटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे आजकल
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: जागिर खाने मौका त आएको थियो नि, तर
8: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माथि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
9: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
10: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
11: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
9: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने

0: 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने।

0: रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814808642। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
1: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौतारिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टी खोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरोल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

हार्दिक श्रद्धांजलि। यस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक संतप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार। हार्दिक समवेदना। रामकोट समाज सेवा समितिका सदस्य रामप्रसाद नेउपानेको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 57 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। साथै शोक संतप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार, भीमेश्वर नगरपालिका 6, रामकोट, दोलखा।

0: अनुरोधक जीव जनवन कार्यालय दोलखा।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
2: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
1: किन एएसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ। फोन 0151-3596-3534।
3: हार्दिक निमन्त्रणा।
4: राष्ट्रिय लोक भजन सुरका संरक्षण प्रतिष्ठान नेपाल दोलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ।
3: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, हुमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 9854045634, कृष्णबहादुर शिवाकोटी 9869761707, जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 9852-49351, सचिव शिवहरि पोखरेल 9860-64-34-29, कोषाध्यक्ष बाबुराम शर्मा 9944-01-155।
4: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरीकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 9854045634। राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दोलखा।
3: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
7: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
6: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
7: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-5793-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन सरीकोट सानो बाटो चोकमा।
8: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
9: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
8: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
9: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
8: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
9: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864-0000-825 र 9814-82-41-02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
10: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
11: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
10: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साब्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
12: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार,
10: दाँत कलरको सिमेन्ट भर्ने,
12: दाँतको एक्सरे गर्ने,
10: पहेँलो दाँतलाई चम्काउने,
12: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
10: दाँतमा हिरा राख्ने,
12: सुनको खोल राख्ने
10: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
12: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844-30-81-72 र 9851-20-67।
9: हार्दिक निमन्त्रणा। दोलाखाको भीमेश्वर नगरपालिका 5 विसुनटोल स्थित धनञ्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौं। धामीहरू: मूल धामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनञ्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विसुनटोल दोलाखा। आफ्नो कुल र परम्पराको जगेर्ना गरौं, कुल देवताको आशीर्वाद लिऊ, हार्दिक निमन्त्रणा। दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर 7 मागबुटार निवासी हामी समस्त पुवार खड्का बन्धुहरूको कुल पूजा देवाली मिति 2083 साल वैशाख 31 गते बिहिबारका दिन मारबुटार स्थित बीफी रेमा भव्यताका साथ हुन गइरहेको छ। त्यसैले विभिन्न स्थानमा रहनुभएका सम्पूर्ण पुवार खड्का दाजुभाइ दिदी बहिनी तथा कुल कुलायन साथै हाम्रा सम्पूर्ण इष्टमित्र र शुभचिन्तक महानुभावहरूलाई यस पावन अवसरमा उपस्थित भई कुल देवताको प्रसाद ग्रहण गर्न र आपसी सद्भाव साटासाट गर्न हार्दिक निमन्त्रणा गर्दछौं। कुल पूजा हुने मिति 2083 साल वैशाख 31 गते बिहिबार, स्थान मारबुटार, कुल पूजा थान बिफिरे बैतेश्वर गाउँपालिका 7 दोलखा, समय बिहान 9 बजेदेखि। मूल धामी अर्जुन खड्का, धामीहरू ईश्वर खड्का, ढालबहादुर खड्का, राजकुमार खड्का, राजेन्द्र खड्का, सुमन खड्का, विजय खड्का र शिव खड्का। पुजारीहरू निरबहादुर खड्का, नैना बहादुर खड्का, भक्त बहादुर खड्का, माधव खड्का र अमृत बहादुर खड्का। ढालबहादुर खड्का अध्यक्ष, पुवार खड्का कुल पूजा व्यवस्थापन समिति मारबुटार दोलखा। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
13: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
14: हाम्रा सेवाहरू
9: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
14: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
13: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
14: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
9: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
14: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
9: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि

0: 1983 साल वैशाख 31 गते हुने दोलाखा उद्योग वाणिज्य संघको निर्वाचनमा दिनेश पाठक अध्यक्ष रहेको प्यानललाई मतदान गरिदिनु हुन जिल्लाभित्र रहनुभएका उद्योगी तथा व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: उम्मेद्वारहरू अध्यक्ष दिनेश पाठक, वरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, उपाध्यक्ष महिला कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमालय उपाने, कोषाध्यक्ष चन्द्रबहादुर तमाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, शाखा सदस्य मागा देउराली, झमकबहादुर श्रेष्ठ, शाखा सदस्य सिंहटी हिरो भित्रीकोटी, सदस्य खुल्ला गम्भीर श्रेष्ठ र बासु थापा।
0: गौरी शंकर बहुमुखी क्याम्पसको प्रांगणमा हुने मतदानमा भाग लिनको लागि भएमा संघको परिचय पत्र, नभएमा पासपोर्ट साइजको फोटो र सकेसम्म नागरिकता लिएर पाल्नुहुन अनुरोध गर्दछौ।
2: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेव को दर्शन गर्न जाउँ। सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065, 98510661065।
3: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, जरेस स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।

0: दृष्टि तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: यो त गजब भयो नि।
3: के गजब भयो?
2: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
3: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
4: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855103409, 9855103409।
5: होइन दाई, यो कौसीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
6: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
5: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्कुट हल,
5: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ पर्दा आदिको व्यवस्था,
7: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
5: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
7: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
5: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
7: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
5: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
7: अग्रिम बुकिङका लागि प्रोप्राइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495900065 र मोबाइल नम्बर 9849380502। होटल दरबार पार्टी प्यालेस एण्ड रोदीघर, चरीकोट 7 बाटो, दोलखा।
8: नमस्ते डाक्टर साहब।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: कस्तो दुखेको पनि सुन्यो।

0: ये बुढ़ी मलाई धामी को मन लग जाओ ना
1: अब क्या का धामी को मानी धामी को मा होइन अब इन्द्र डेंटल बीच बाजार में लग जाने पर तो क्या तिमलाई
0: क्या टाइप के मुंटा नी
1: क्या क्या हो गया ना न पति आए सुनो तो ये
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 98 41 57 70 69
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृ कार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 9855154160 9844645570 र 0949125584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे आजकल
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843-2143-68 बलराम कर्मचार्य 9843-13-83-14 मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
8: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त, माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
10: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
11: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
6: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 बिसुनटोल दोलाखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला दिउँसोको 3 बजेको छ।
3: समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रममा दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याज दर थप घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्सा गुम्मा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सा गुम्माको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेको नेतान्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको दुवै सदनमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। राष्ट्रिय सभामा हिजोदेखि नै छलफल शुरू भएको हो। प्रतिनिधि सभामा भने प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेपछि संसद अवरूद्ध हुँदा छलफल शुरू हुन सकेको थिएन। नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव भने दुवै सदनमा अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजै पेश गर्नुभएको हो। छलफलमा उठेका प्रश्नको जवाफ पनि आज अर्थमन्त्री वाग्लेले नै दिनुहुने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको छलफलमा एमालेका सांसदहरूले नीति तथा कार्यक्रममा जन अपेक्षा अनुसार आउन नसकेको बताएका छन्। एमाले सांसद सुहाङ नेवाङले सरकारले नागरिकको भरोसा, अपेक्षा र प्रश्नको जगमा उभिएर नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर गर्नुभयो। एमाले प्रमुख सचेतक एन महरले सरकारकै प्रधानमन्त्री र मन्त्रीहरू नीति तथा कार्यक्रमप्रति उदासीन देखिएको आरोप लगाउनुभयो। एमाले सांसद क्षितिज थेबेले सरकारको नीति तथा कार्यक्रमले देशलाई स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसले दुई तिहाई संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको आरोप लगाउनु भएको हो। प्रधानमन्त्री संसदबाट केही सय मिटर दूरीमै रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित हुनु दुःखद भएको उहाँको भनाई छ। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने 7 घटाएका र 12 स्थिर राखेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत ब्याजदर 4.3% झरेको छ। जेठमा सबैभन्दा बढ़ी राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% ब्याजदर रहेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याजदर घटेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खर्ब भन्दा बढ़ी कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर रहेकाले बैंकहरू 2.50 3% ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 खर्ब रूपियाँ निक्षेप रहेकोमा 58.77 खर्ब रूपियाँ मात्रै कर्जा लगानी भएको छ। निर्माण व्यवसायीहरूले सरकारी पूर्वाधार आयोजना निर्माणको मूल्य समायोजन गर्न माग गर्दै दबावमूलक कार्यक्रम शुरू गरेका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत उनीहरूले आज सड़क विभाग र ऊर्जा जलस्रोत तथा सिंचाई विभागमा धरना दिएका हुन्। त्यसअघि उनीहरूले महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाएका छन्। निर्माण उद्योगमा प्रयोग हुने इन्धन, बिटुमिन र विविध अन्य निर्माण सामग्रीको 2 गुणा बढ़ी मूल्य बढ़ेको कारण समायोजन गर्नुपर्ने उनीहरूको माग छ। बहुमूल्य जड़ीबुटी यार्सा गुम्मा संकलनको सीजन शुरू भएको छ। मनाङमा वैशाखको मध्यदेखि नै संकलन भइरहेको छ भने डोल्पाका पाटनमा जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मान्ने यार्सा गुम्माको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्यापका अनुसार आर्थिक वर्ष 2078-79 107 किलोभन्दा बढ़ी संकलन भई 32 लाख बढ़ी राजस्व उठेकोमा आर्थिक वर्ष 2081-82 घटेर 51 किलोमा सीमित भएको छ। 5 वर्षमै उत्पादन र आमदानी दुवै झण्डै आधाले घटेको छ। मनाङका राज गुरूङ पहिला केही घण्टामै दर्जनौ संख्यामा भेटिने यार्सा गुम्मा अहिले दिनभर खोज्दा 3-4 पनि पाउन मुस्किल हुने बताउनुहुन्छ। एक्यापका प्रमुख रक बहादुर भुजेलका अनुसार तापक्रम वृद्धि, हिमपातमा कमी र वर्षाको अनियमितताले यसको प्राकृतिक चक्र प्रभावित बनेको छ। उत्पादन गर्दा हिमाली भेगका हजारौं परिवारको आर्थिक जीवन कठिन बन्दै गएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै

0: संकल्पको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीड़ितहरूलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए। अब विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा संयुक्त अरब इमिरेट्स यूएईको भ्रमण गरेको दावी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक समीकरण फेरि चर्चामा आएको छ। इजरायली प्रधानमन्त्री कार्यालयको विज्ञप्ति अनुसार नेतान्याहुले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्यानसँग भेटवार्ता गर्नुभएको थियो, तर यूएईले दावी अस्वीकार गरेको छ। यूएईको सरकारी समाचार संस्था डब्ल्यूएएमले कुनै पनि गोप्य भ्रमण वा गैर औपचारिक वार्ता भएको दावीलाई गलत ठहरएको छ। गएको हप्ता मात्र नेतान्याहुले इरानी आक्रमणको निन्दा गर्दै यूएईका राष्ट्रपतिलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो। सन् 2020 अब्राहम सम्झौतापछि यूएई र इजरायल बीच सुरक्षा, व्यापार र प्रविधि क्षेत्रमा सहकार्य बढ़दै गएको छ। इरानले भने यो सम्झौता प्रति शुरूदेखि नै आपत्ति जनाउँदै इजरायलले यूएईमा सैन्य तथा गुप्तचर उपस्थिति विस्तार गरेको आरोप लगाउँदै आएको छ। युद्धको संवेदनशील अवस्थाबीच नेतान्याहुको कथित गोप्य भ्रमण सार्वजनिक हुनु क्षेत्रीय राजनीतिमा नयाँ बहसको विषय बनेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 322 रनको लक्ष्य दिएको छ। कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनायो। स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 7 ओभर 5 बलको खेल सकिँदा 1 विकेट गुमाएर 52 रन बनाएको छ। कृतिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग टू अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 24 खेलमा 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 29 खेलमा 36 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। र भारतीय ब्याटर विराट कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बनेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गए राति कोलकाता नाइट राइडर्सको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरूका खेलाड़ी कोहलीले नट आउट 105 रन बनाउँदै एक कृतिमान बनाएका हुन्। 37 वर्षका कोहलीले 409 पारीमा 14,000 रन बनाएका हुन्। उनले वेस्ट इण्डिजका पूर्व क्रिकेटर क्रिस गेलको कृतिमान तोडे। गेलले 423 पारीमा 14,000 रन पूरा गरेका थिए। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रम दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्सगुमा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सगुमाको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेका इजरायली प्रधानमन्त्री नेतान्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफै कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानो? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहेन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
3: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि
1: कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
2: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। हार्दिक अपील।
5: यही मिति 2083 साल वैशाख 31 गते हुने दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा दिनेश पाठक अध्यक्ष रहेको प्यानललाई मतदान गरिदिनु हुन जिल्लाभित्र रहनुभएका उद्योगी तथा व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: उम्मेद्वारहरू अध्यक्ष दिनेश पाठक, वरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, उपाध्यक्ष महिला कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमालय उपाने, कोषाध्यक्ष चन्द्रबहादुर तमाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, शाखा सदस्य मागा देउराली, झम्कबहादुर श्रेष्ठ, शाखा सदस्य सिंहटी हिरो भित्रीकोटी, सदस्य खुल्ला गम्भीर श्रेष्ठ र बासु थापा।
5: गौरीशंकर बहुमुखी क्याम्पसको प्रांगणमा हुने मतदानमा भाग लिनको लागि भएमा संघको परिचय पत्र, नभएमा पासपोर्ट साइजको फोटो र सकेसम्म नागरिकता लिएर पाल्नुहुन अनुरोध गर्दछौ।
6: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो। होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गाल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510-66165, 9510-66165।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: पाडे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झैँ लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर एउटा थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949241542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल

0: टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: अहिले अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजे को दो लखा रहा दो लखा अपराह्न 4 बजेको 2 लाखा र 2 लाखा आसपासका स्थानीय खबरहरूको संगलो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखा उद्योग वाणिज्य संघको सदरमुकाम चरीकोटमा मतदान जारी। जंगली च्याउ खाँदा सिन्धुलीको मरिनमा एकै परिवारका 6 जना बिरामी लगायतका स्थानीय प्रसंग सहित विशेष महाधिवेशनमा भाग लिए नलिएको आधारमा कसैलाई पनि पार्टीमा काखा फाहा नगरिने नेपाली कांग्रेसको सभापति गगन कुमार थापाको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विशेष महाधिवेशनमा भाग लिएका वा नलिएको आधारमा कसैलाई पनि पार्टीमा काखा फाहा गरिने बताउनु भएको छ। कास्कीको पोखरामा बिहिबार आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै वहाँले सभापतिको हैसियतले विशेषमा सहभागी नभए भएको आँखाबाट कसैलाई पनि नहेर्ने गल्ती नगर्ने बताउनु भएको हो। विशेष अधिवेशन एउटा चरणमा आयो, प्रक्रियामा आयो, सकियो, त्यो थापाले भन्नुभयो। विशेष अधिवेशनमा आएको थियो, को आएको थिएन, कसले भाग लिएको थियो, कसले भाग लिएको थिएन भन्ने आधारमा मैले एज अ पार्टी सभापतिको त्यो आँखाबाट कसैलाई हेरे भने त्योभन्दा ठूलो गल्ती केही पनि हुँदैन, उहाँले भन्नुभयो। त्यो गल्ती मैले गर्दिन। सभापति थापाले पार्टी मिलाउने, जोगाउने र अगाडि बढ़ाउने, अधिवेशन गराउने जिम्मेवारी आफ्नो रहेको र त्यसका लागि सबैको साथ सहयोग रहने बताउनु भएको हो। सरकारले संघीय सदनमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम जनअपेक्षा अनुसार आउन नसकेको नेकपा एमालेका सांसदहरूले आरोप लगाउनु भएको छ। प्रतिनिधि सभामा भएको छलफलका क्रममा एमाले सांसदहरूले सरकारले ल्याएको कार्यक्रम शासकीय स्वरूप आर्थिक तथा सामाजिक विकासको कुनै स्पष्ट मार्गचित्र नभएको दावी गर्नुभएको हो। एमाले सांसद सुहाङ नेम्बाङले सरकारले जनताको भरोसा र प्रश्नको जग उभिएर कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभयो। उहाँले देश आर्थिक परनिर्भरताको भारीमा थिचो लिएको उल्लेख गर्नुहुँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ़ संकल्प नीति तथा कार्यक्रम नदेखिएको बताउनु भएको छ। नेम्बाङले उत्पादन बिनाको बजार र वितरणको सपना केवल भाषणमा सीमित हुने बताउनु भएको हो। संविधान संशोधनका विषयमा बोल्नुहुँदै उहाँले केवल संशोधनको लागि नभई जनताको अधिकार रक्षा र अग्रगमनका लागि हुनुपर्ने बताउनु भएको हो। त्यसै गरी नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारकै प्रधानमन्त्री र मन्त्रीहरू नीति तथा कार्यक्रमप्रति उदासीन देखिएको आरोप लगाउनु भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीले गम्भीरतापूर्वक सुन्ने अपेक्षा गरिए पनि वहाँ बीचैमा उठेर हिँडेकोमा महरले असन्तुष्ट व्यक्त गर्नु भएको हो। सरकारले वास्तविक सुकुमवासीलाई जग्गा धनी प्रमाण पत्र पूर्जा अर्थात लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनको लागि मासिक 15,000 रूपियाँ घर भाड़ा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराउनु भएको सभापति हरि ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार घर भाड़ा दिने कामका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ। अहिले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमि हिनहरूको पहिचानको लागि स्क्रीनिङ भइरहेको छ। प्रक्रिया सकिए लगतै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको छ। अखिल नेपाल महिला सुकुमवासी संघ र संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले देशका विभिन्न स्थानमा भइरहेको दुजर आतंक र संस्थागत हत्याको विरूद्धमा राजधानीको माइतीघर मण्डलमा खबरदारी कार्यक्रमको आयोजना गरेको छ। सुकुमवासी बस्तीहरूमा बिना विकल्प दुर्जर चलाइएको र राज्यले सुकुमवासीमाथि दमन गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। यस वर्ष नियमित भएको वर्षाले वनमा लागेको डढेलो नियन्त्रण वनमा लाग्ने डडेलोमा नियन्त्रणमा सहयोग पुगेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। वर्षाका कारण जिल्लामा हुने डडेलो र आग लागेका घटनामा नियन्त्रण भएको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। यसै सन्दर्भमा हामीले डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल कुमार रेग्मीसँग कुराकानी गरेका छौं।
1: यो साल खासै त्यस्तो वन डडेलको समस्याहरू आएका छैनन्। दुई तीन ठाउँमा साना डडेलहरू कहिले काहीँ यसो देखा परे, तर एकदम छिटो नियन्त्रणमा लियौँ। हामीले धेरै ठाउँमा लाग्दाखेरि चाहिँ हाम्रो रिसोर्स पनि सबैतिर बाँडिनु पर्ने हुँदाखेरि गाह्रो हुँदो रहेछ, एकदमै पानी परेको परेछ। अब यो वर्ष चाहिँ हामीलाई डडेलको त्यति समस्या छैन, हामी यो मामलामा चाहिँ साह्रै सुखद छौँ, साह्रै सौभाग्यशाली महसुस गरेका छौँ। यो चोटि चाहिँ प्रकृतिले ठुलो सहयोग गरेका छ।
2: यो वर्ष चाहिँ मौसममा आएको परिवर्तनका कारण पक्कै पनि डडेलो कम लागेको छ, त्यो त एकदमै राम्रो कुरा भयो। तपाईँहरूको डडेलो नियन्त्रणको तयारी चाहिँ के छ? अझै पनि हिउँदियामै छ,
1: अहिले अलिकति यो क्लाइमेट चेन्जको हिसाबले हरेक कुरो पछाडि सिफ्ट गरेका हुनाले अथवा जेठ असारमा पनि सुक्खा सिजन आउला भन्न सकिन्छ, होइन? यदि सुक्खा सिजन

0: अनुभवले पनि त्यही भन्छ, अध्ययनहरूका रिपोर्टमा पनि त्यही भन्छ, प्राकृतिक हिसाबमा आगो लाग्ने चाहिँ एकदम कम सम्भावना, त्यो पनि नेपालमा चाहिँ एकदमै नगण्य छ प्राकृतिक आगो लागि चाहिँ, होइन यो मानवजन्य नै छ सबै, होइन हुमन धेरै प्रचार प्रसारका माध्यमहरूबाट होइन यो अलिकति उहाँहरूलाई चाहिँ सचेत गराउने कुराहरूदेखि लिएर चाहिँ हामीले पूर्व तयारीदेखि लिएर त्यो गर्दाखेरि चाहिँ अहिले धेरै स्कुलहरूमा पनि गएर हामी कार्यक्रमहरू गर्छौँ, आमा समूहहरूमा गएर कार्यक्रम गर्छ, यसले गर्दाखेरि चाहिँ अहिले धेरै जनचेतनाहरू चाहिँ भएर अनि वन डढेलो चाहिँ खासै यो राम्रो चिज होइन रहेछ, यसले हामी सबैलाई हानि गर्दो रहेछ भन्ने कुरालाई चाहिँ हामीले ठाउँ ठाउँमा गएर बुझाउन सफल भएका कारणले अहिले मानवीय कारणले पनि आगलागी हुने कुराहरू चाहिँ एकदमै कम भइराखेको छ।
1: डढेलो नियन्त्रणको लागि स्थानीय तहहरूले के के गरिरहेका छन्, कतिको सहकार्य हुन्छ हजुरहरूसँग?
0: हामी प्रयास चाहिँ गर्छौँ म्याडम, होइन हामी स्थानीय निकायहरूलाई पनि एकदमै धेरै यो विषयमा कुराहरू गर्छौँ, तर एउटा चाहिँ हजुरलाई के हुँदो रहेछ भने यो वन डढेलो भन्ने बित्तिकै यो त वनको काम हो भने जस्तो नि, होइन यो वनमा डढेलो लाग्यो वनले निभाउनुपर्छ नि भने जस्तो एउटा त्यो चाहिँ छँदैछ, तर अहिले चाहिँ त्यस्तो सोचमा पनि अलिकति फरक चाहिँ आएको छ। त्यो हाम्रो कानुनै व्यवस्था छ म्याडम, होइन अहिले चाहिँ के भन्छ भने यदि वन डढेलो कसैले लगाएको आइडेन्टिफाई भयो होइन उसलाई चाहिँ पहिचान गर्न सक्यो भने हाम्रो वन ऐनले चाहिँ के भन्छ भने अहिले तपाईँलाई कम्तीमा पनि 60,000 रुपियाँसम्म नगद 3 वर्षसम्म कैद वा दुवै हुने व्यवस्था छ एउटा, र अर्को चाहिँ त्यसमा थप के छ भने उसले लगाएको डढेलोले जति वन क्षेत्र हानि नोक्सानी हुन्छ, जति वन्यजन्तुहरूको हानि नोक्सानी हुन्छ त्यसको एउटा बिगो कायम गरिन्छ, बिगो असुल हुने गरी र नगद चाहिँ 60,000 रुपियाँ र 3 वर्षसम्मको कैद वा दुवै भन्ने एकदम कडा कानुनी व्यवस्था छ म्याडम।
2: अब स्थानीय प्रसंगहरू। दोलखा उद्योग वाणिज्य संघ दोलखाको सदरमुकाम चरिकोटमा मतदान जारी रहेको छ। आज बिहानबाट शुरू भएको अधिवेशन अन्तर्गतको मतदान जारी रहेको उद्योग वाणिज्य संघले जनाएको छ। यो समाचार तयार गर्दसम्म 761 मत खसेको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार संघको 1,024 जना मतदाता रहनु भएको छ। ठगी धन्दामा नयाँ कायदा अपनाउँदै आएको दोलखाका एकजना सहित एकजना नक्कली गहना धितो राखेर ठगी गरेको आरोपमा 3 जना पक्राउ पर्न भएको छ। पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका नम्बर 1 घर भएको 38 वर्षीय कालिदास गतानी सहित भक्तपुर नगरपालिका 8 बस्ने झापा अर्जुनधारा गाउँपालिका 3 घर भएको 27 वर्षीय अजित विश्वकर्मा र काठमाडौँ महानगरपालिका 14 बस्ने 45 वर्षीय मीना कुमारी सुनुवा रहेको प्रहरीले जनाएको छ। ललितपुरका एक सुनचादी व्यवसायीलाई आमा बिरामी भएको भन्दै उनीहरूले नक्कली बिल बीजक बनाएर नक्कली सुन राखी 5 लाख ऋण लिई ठगी गरी फरार भएको प्रहरीले जनाएको छ। दोलखाको सैलुङ गाउँपालिकाले मकैचरी यस वर्ष घाँसको बिउ निशुल्क वितरण गर्ने भएको छ। गाउँपालिका पशु सेवा कार्यालय दोलखाको सहयोगमा गाउँपालिकाका किसानलाई निशुल्क रियोसेन्टी अर्थात मकैचरी घाँसका बिउ वितरण गरिने गाउँपालिकाले जनाएको छ। पालिकामा 200 किलोग्राम घाँसको बिउ वितरण गरिन लागि हो। घाँसको बिउ वितरण गर्ने कार्यक्रममा सहभागी हुन चाहने किसानहरूले गाउँपालिकाको पशु सेवा शाखामा जेठ 5 गतिसम्ममा सम्पर्क गर्नुपर्नेछ। जंगली च्याउ खाँदा सिन्धुलीको मरिनका एकै परिवारका 6 जना बिरामी पर भएको छ। जिल्लाको मरिन गाउँपालिका नम्बर 3 मा नक्कली जंगली च्याउ खाँदा 5 जना बालबालिका र 1 जना वृद्ध महिला बिरामी पर्नु भएको हो। च्याउ खाएर बिरामी पर्नेमा 14 वर्षीय संगीता सेन्चुरी, 16 वर्षीय मिलन सेन्चुरी, 9 वर्षीय रितिका बिक, 10 वर्षीय सुमित्रा बिक, 6 वर्षीय कपिल बिक र 70 वर्षीय हस्तमाया बिक बिरामी हुनु भएको हो। च्याउ खाएर बिरामी हुनु भएका मध्ये 1 जनाको अवस्था गम्भीर रहेको र 2 जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले बताउनुभयो। अवस्था अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
3: सामुदायिक पहुँचका

0: लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
2: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाई ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
3: कस्तो दाँत दुखेको अघिया पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
4: अब क्याको धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
3: त्यहाँ चाहिँ के हुन्छ नि,
4: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
5: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841577079।
3: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
7: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
8: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
9: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा। साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
10: अरे यही थियो त, कहाँ सरे आजकल?
11: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
10: के हुनु नि अभि, मा प्लान्चुक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
11: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
10: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
10: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफै नै जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60 प्रकाश थापा 9844 55 40 60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
5: आज त साँच्ची नानीको जन्मदिन पो हो त केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब
6: हाउ नानीको आज जन्मदिन पो हो हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ
0: कलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने हौ। 15 मिनेटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
8: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860558988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
9: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
9: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
4: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
9: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
4: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
9: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851187806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: Brum, brum.
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
3: ए साथी हो कसैले थाहा छ त
0: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
5: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
4: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 MHz।
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गरौँ।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो।
4: हजुर बुबा नमस्कार।
5: नमस्कार नानी। नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
6: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

हार्दिक श्रद्धांजली। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार। छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ। हार्दिक समवेदना। रामकोट समाज सेवा समितिका सदस्य रामप्रसाद नेउपानेको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 57 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार, भीमेश्वर नगरपालिका 6, रामकोट, दोलखा।

0: अनुरोधक जीव जनपन कार्यालय दोलखा।
1: हे राम आज तू भन्छौ भन्ने क्या दाजु भाई
2: हजुर
1: हामीलाई चाहिँ नि जो हो केही कुचि चाउने छ भन्नेखि
2: हजुर
1: भीमसेन ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खरि बगेका हुन्छन् अरे कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ यो के कुचि चाहिँ लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अघिदेखि भनेका कुरा यो साँचै नि हो र अहिले पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भए वरपर गाउँ घर चारैतिर चाहिँ नि जो यस्तो हुँदो रहेछ र
3: हार्दिक निमन्त्रणा।

0: ती सदस्यहरू झलक प्रसाद शिवाकोटी 98545 45634, कृष्ण बहादुर शिवाकोटी 98694 64 71 07, जिल्ला अध्यक्ष रुद्र बहादुर थपलिया 98512 49 351, सचिव शिवहरि पोखरेल 98604634 29, कोषाध्यक्ष बाबुराम शर्मा 98440161 55।
1: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरीकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 98545 45 634, राष्ट्रिय लोक भजन चूडका संरक्षण प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति परिवार, दोलखा।

0: भगवानमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक समवेदना। रामकोट समाज सेवा समिति का सदस्य रामप्रसाद नेउपाने को यही मिति 2083 साल वैशाख 20 गते का दिन 57 वर्ष को उमेर में भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ी में दिवंगत आत्मा को चिर शांति को कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। साथै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भनी हार्दिक समवेदना प्रकट गर्दछौं। श्रीमती अम्बिका नेउपाने, छोरा संजीव नेउपाने, छोरी ज्वाई संगीता नेउपाने शर्मा, प्रकाश शर्मा। रामकोट समाज सेवा समिति परिवार भीमेश्वर नगरपालिका 6 रामकोट दोलखा। हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विसुन्टोल स्थित धनन्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौं। धामीहरू मूल धामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनन्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विसुन्टोल दोलखा। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरण

0: हरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञ द्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सक द्वारा दन्त सेवा
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर द्वारा हड्डी भाँचिएका हड्डी खिइएका नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञ द्वारा सेवा उपलब्ध गराइन्छ।
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। हार्दिक अपील
3: यही मिति 2083 साल वैशाख 31 गते हुने दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा दिनेश पाठक अध्यक्ष रहेको प्यानललाई मतदान गरिदिनु हुन जिल्ला भित्र रहनुभएका उद्योगी तथा व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: उम्मेद्वारहरू अध्यक्ष दिनेश पाठक, वरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, उपाध्यक्ष महिला कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमालय उपाने, कोषाध्यक्ष चन्द्रबहादुर तमाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, शाखा सदस्य मागा देउराली, धमकबहादुर श्रेष्ठ, शाखा सदस्य सिंहटी हिरो भित्रीकोटी, सदस्य खुल्ला गम्भीर श्रेष्ठ र बासु थापा।
3: गौरी शंकर बहुमुखी क्याम्पसको प्रांगणमा हुने मतदानमा भाग लिनको लागि भएमा संघको परिचय पत्र, नभएमा पासपोर्ट साइजको फोटो र सकेसम्म नागरिकता लिएर पाल्नुहुन अनुरोध गर्दछौ।
4: हार्दिक श्रद्धाञ्जली। यस पौडेल बन्धुको समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता नितु दीपा साथै ज्वाईहरू पूर्णबहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरूराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार। हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: हैन, के एकले गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौं भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
4: यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844649708 98446960
6: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला
7: राँगाको मासु पाइने पसल भएको घर सँगै
6: हार्दिक निमन्त्रणा
3: राष्ट्रिय लोक भजन सुरका संरक्षण प्रतिष्ठान नेपाल दुलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ।
6: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, हुमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 98445464, कृष्णबहादुर शिवाकोटी 98694761007, जिल्ला अध्यक्ष रुद्र बहादुर थपलिया 98512493151, सचिव शिवहरि पोखरेल 98604634429, कोषाध्यक्ष बाबुराम शर्मा 98440161155।
3: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरीकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 98545544634, राष्ट्रिय लोक भजन सुरका संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दुलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ 6 बजे नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। पार्टीमा एकता कायम गर्न कांग्रेस सभापति गगन थापाको 3 प्रस्ताव, पार्टीभित्र गुटबन्दी, भागबण्डको राजनीतिक अन्त्य गरी पूर्ण एकताका साथ अघि बढ्नुपर्ने उपसभापति विश्वप्रकाश शर्माको भनाई, नीति कार्यक्रममाथि उठेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिए आफ्नो पार्टी बैठकबाट बाहिरिने श्रम संस्कृति पार्टीका अध्यक्ष हरका राईको चेतावनी, संसदमा प्रधानमन्त्रीको अनुपस्थित निरन्तरताको क्रम भङ्गता भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन कुमार आचार्यको प्रष्टीकरण, र इरानलाई आणविक हतियार बनाउन नदिन चीन र अमेरिका बीच सहमति। अब समाचार विस्तारमा। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई ठिक ठाउँमा राख्ने तागत कांग्रेसले राख्ने बताउनु भएको छ। गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले प्रधानमन्त्री नियम कानून भन्दा बाहिर जान नसक्ने बताउनु भएको हो। उहाँले भन्नुभयो, हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ। रासोपाले 5 वर्ष सरकार चलाउने अवसर पाएको छ, चलाओस् तर सरकार सही ढंगले चलाउनुपर्छ, संविधानलाई तलमाथि हुन नदिने तागत राख्नुपर्छ। मैले निर्वाचन अघि पनि भनेको थिएँ, कांग्रेसले सरकार चलाउने मौका पाए भने बेगले गाड़ी चलाउँछौ भनेर सुशासन ल्याउनको लागि हिजोको स्पीडले हुँदैन। उहाँले सरकार गति र वेगको नाममा लहरमा लाग्न नहुने बताउनु भएको छ। राज्यले निजी क्षेत्रसँग गरेको व्यवहारको ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्ने उहाँले बताउनु भएको हो। उहाँले पार्टीभित्र एकता कायम गर्नको लागि 3 प्रस्ताव अघि सार्नु भएको छ। सदस्यता व्यवस्थापन, निर्वाचन समिति र अनुशासन समितिमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न आफू तयार रहेको बताउनु भएको हो। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाउनु भएको छ। संसदीय लोकतन्त्रको अभ्यास गरिरहेको मुलुक महरूमा संसदको गरिमा र महत्व उच्च रहने भन्दै प्रधानमन्त्री सदनमा नगएको प्रति उहाँले प्रश्न उठाउनु भएको हो। उहाँले भन्नुभएको छ, हामीले प्रधानमन्त्री पद्धति अभ्यास गरेका छौं, यसको मतलब राष्ट्रपतिद्वारा वाचन गरिएको नीति तथा कार्यक्रम रूपमा सरकारको तयार सारमा प्रधानमन्त्रीको अवधारणा मानिन्छ। त्यस सम्बन्धी उठेका प्रश्नमा स्वयं अवधारणाकारको अलावा अरू कसैले चित्तबुझ्दो जवाब दिन सक्दैन र प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनु भनेको संसदमा भाग लिने छलफलमा उठेका सवाललाई स्पष्ट पार्ने, संसदको निर्णय र निर्देशन पालना गर्ने गराउने कुरा हो। यसलाई प्रधानमन्त्री आफैले कर्तव्य र दायित्वको रूपमा बुझ्नुपर्छ, उहाँले भन्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्खराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेकहरूबाट नसुन्ने अडान राख्नु भएको छ। आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाँले प्रधानमन्त्री आफैले जवाब दिनको लागि उपस्थित हुनुपर्ने बताउनु भएको हो। म माग गर्न चाहन्छु, उहाँ प्रधानमन्त्री यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नु भएन, उहाँले भन्नुभयो, तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहे विश्वास लिएको छु। यदि प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने उहाँले बताउनु भएको छ। यदि उहाँ आउनुहुन्छ भने श्रम संस्कृति बाहिरिनेछौ, उहाँ आउनुहुन्न भने श्रम संस्कृति बाहिरिनेछौ, हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन, उहाँले भन्नुभयो। आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले संसदमा प्रधानमन्त्री अनुपस्थित भएको विषयको बचाउ गर्नुभएको छ। विपक्षी दलले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफमा प्रधानमन्त्री बालेन्द्र शाहबाट आउनुपर्ने माग गरिरहेका छन्। जवाफमा सहमहामन्त्री आचार्यले प्रधानमन्त्रीकै बचाउ गर्नुभएको हो। आजको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले भन्नुभयो, कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ समानाउने प्रधानमन्त्रीज्यूबाटै आउनुपर्छ, यो परम्परा हो भन्ने लाग्न सक्छ भने कसैलाई नआउनु परम्पराको क्रमभंगता हो भन्ने लाग्न सक्छ। नीति तथा कार्यक्रममाथि 35 विरोधको सूचना परेका थिए। सूचना दिनेहरूले आफ्नो तर्क प्रस्तुत गरिसक्नु भएको छ। उहाँले भन्नुभयो,
1: लामो समयदेखि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल अल्पाइन पब्लिक स्कूल चरिकोटमा प्ले ग्रुप र नर्सरीमा निशुल्क भर्ना खुलिसकेको छ नि, समयमै आउनुहोस् है।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नेपाली कांग्रेसको उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी र भागबण्डको राजनीति अन्त्य गरी पूर्ण एकताका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। पोखरामा आयोजित नेपाली कांग्रेसको गण्डकी प्रदेश स्तरीय भेलामा उपसभापति शर्माले विशेष महाधिवेशनको विपक्षमा रहेकाहरूलाई पनि सम्मानजनक जिम्मेवारी दिएर समेट्ने प्रक्रिया शुरू भएको बताउनु भएको हो। विशेष महाधिवेशनको विरूद्धमा रहेका साथीहरूको पनि यो पार्टी उत्तिकै हो, शर्माले भन्नुभयो। पछिल्ला निर्णयहरू हेर्नुभयो भने प्रश्न हुन्छ कि हामीले कसैलाई पनि पहाल लगाएका छैनौं। विशेष महाधिवेशनमा सहभागी नभएका साथीहरूलाई नै उच्च र सम्मानपूर्वक पूर्ण जिम्मेवारी दिएको छ। उहाँले पछिल्लो 3 मुख्य निर्णयहरूलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभएको छ। नेकपा एमालेका सांसद पद्मा अरियालले नीति तथा कार्यक्रम गरीबलाई नभएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिनुहुँदै उहाँले गरीबप्रति पूर्ण व्यवस्था गरेको बताउनु भएको हो। उहाँले भन्नुभयो, मुलुकको झण्डै 20% हाराहारी रहेको गरीबी हटाउने योजना के हो, के यो सुकिला मुकिलाहरूको मात्रै सरकार हो? मध्यपूर्व बढ़दो युद्धले नेपालको आपूर्ति प्रणाली, श्रम बजार र अर्थतन्त्रमा पार्ने प्रभावबारे नीति तथा कार्यक्रममा मौन रहेको सरकार उहाँले बताउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान फुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समाधान नसकेको टिप्पणी गर्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद पुनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसकेको आशंका व्यक्त गर्नु भएको हो। सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति असन्तुष्ट समेत व्यक्त गर्नुभएको छ। राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले सरकारको सुशासन

0: छौ।
1: यो साल खासै त्यस्तो वन डडेलको समस्याहरू आएका छैनन्। दुई तीन ठाउँमा साना डडेलहरू कहिले काहीँ यस्तो देखा परे, तर एकदम छिटो नियन्त्रणमा लियौँ हामीले। धेरै ठाउँमा लाग्दाखेरि चाहिँ हाम्रो रिसोर्स पनि सबैतिर बाँडिनु पर्ने हुँदाखेरि गाह्रो हुँदो रहेछ, एकदमै पानी परेको परेछ। अब यो वर्ष चाहिँ हामीलाई डडेलोको त्यति समस्या छैन, हामी यो मामलामा चाहिँ साह्रै सुखद छौँ, साह्रै सौभाग्यशाली महसुस गरेका छौँ। यो चोटि चाहिँ प्रकृतिले ठूलो सहयोग गरेका छन्।
0: यो वर्ष चाहिँ मौसममा आएको परिवर्तनका कारण पक्कै पनि डडेलो कम लागेको छ, त्यो त एकदमै राम्रो कुरा भयो। तपाईँहरूको डडेलो नियन्त्रणको तयारी चाहिँ के छ? अझै पनि हिउँदियामै छ
1: अहिले, अलिकति यो क्लाइमेट चेन्जको हिसाबले हरेक कुरो पछाडि सिफ्ट गरे हुनाले, अथवा जेठ असारमा पनि सुक्खा सिजन आउला भन्न सकिन्छ होइन। यदि सुक्खा सिजन आइदियो भने त जेठ असारमा पनि डडेलो लाग्ने भयो, त्यसका लागि हामी अहिले पनि एकदमै प्रिप्लान छौँ। हामीले डडेलो व्यवस्थापन योजना पनि हाम्रो स्वीकृत छ विपद व्यवस्थापनबाट, त्यसको आधारमा हामीले नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरी, सामुदायिक वन उपभोक्तामा संघ लगायत हाम्रा सम्पूर्ण सामुदायिक वन कबलेती वनका उपभोक्ताहरूसँग हामी अहिले पनि सम्पर्कमा छौं। कुनै पनि बेला डडेलो लाग्दाखेरि हामी हाम्रो सबै हिसाबले हाम्रा औजारहरू लिएर फिल्डमा निस्किनका लागि, हाम्रा उपभोक्ताहरूलाई फिल्डमा निकाल्नका लागि हामी सबै हिसाबले एकदमै तयारी अवस्थामा छौँ।
0: दोलखा पनि असाध्यै धेरै आग लागि हुने जिल्ला हो, विशेष गरी सामुदायिक निजी वनहरूमा असाध्यै धेरै आग लागि हुन्छ। दोलखामा चाहिँ विशेष गरी आग लागि चाहिँ अलिकति बढी के कारणले भएको पाउनुहुन्छ?
1: बढी मानवीय कारणले नै भन्ने छ, यो साइन्सले पनि त्यही भन्छ, अनुभवले पनि त्यही भन्छ, अध्ययनहरूका रिपोर्टमा पनि त्यही भन्छ। प्राकृतिक हिसाबमा आग लाग्ने चाहिँ एकदम कम सम्भावना, त्यो पनि नेपालमा चाहिँ एकदमै नगण्य छ प्राकृतिक आग लागि चाहिँ होइन। यो मानवजन्य नै छ सबै होइन, हुमन धेरै प्रचार प्रसारका माध्यमहरूबाट होइन, यो अलिकति उहाँहरूलाई चाहिँ सचेत गराउने कुराहरूदेखि लिएर चाहिँ हामीले पूर्व तयारीदेखि लिएर त्यो गर्दाखेरि चाहिँ अहिले धेरै स्कुल एयरमा पनि गएर हामी कार्यक्रमहरू गर्छौँ, आमा समूहहरूमा गएर कार्यक्रम गर्छ। यसले गर्दाखेरि चाहिँ अहिले धेरै जनचेतनाहरू चाहिँ भएर होइन, वन डडेलो चाहिँ खासै यो राम्रो चिज होइन रहेछ, यसले हामी सबैलाई हानि गर्दो रहेछ भन्ने कुरालाई चाहिँ हामीले ठाउँ ठाउँमा गएर बुझाउन सफल भएका कारणले अहिले मानवीय कारणले पनि आग लागि हुने कुराहरू चाहिँ एकदमै कम भइराखेको छ।
0: डडेलो नियन्त्रणको लागि स्थानीय तहहरूले के गरिरहेका छन्? कतिको सहकारी हुन्छ हजुरहरूसँग?
1: हामी प्रयास चाहिँ गर्छौँ म्याडम होइन, हामी स्थानीय निकायहरूलाई पनि एकदमै धेरै यो विषयमा कुराहरू गर्छौँ। तर एउटा चाहिँ हजुरलाई के हुँदो रहेछ भने, यो वन डडेलो भन्ने बित्तिकै यो त वनको काम हो भने जस्तो नि होइन, यो वनमा डडेलो लाग्यो वनले निभाउनु पर्छ नि भने जस्तो एउटा त्यो चाहिँ छँदैछ। तर अहिले चाहिँ त्यस्तो सोचमा पनि अलिकति फरक चाहिँ आएको छ, त्यो हाम्रो कानुनै व्यवस्था छ म्याडम होइन। अहिले चाहिँ के भन्छ भने, यदि वन डडेलो कसैले लगाएको आइडेन्टिफाई भयो होइन, उसलाई चाहिँ पहिचान गर्न सक्यो भने हाम्रो वन ऐनले चाहिँ के भन्छ भने, अहिले तपाईँलाई कम्तीमा पनि 60,000 रुपियाँसम्म नगद, 3 वर्षसम्म कैद वा दुवै हुने व्यवस्था छ एउटा। र अर्को चाहिँ त्यसमा थप के छ भने, उसले लगाएको डडेलोले जति वन क्षेत्र हानि नोक्सानी हुन्छ, जति वन्यजन्तुहरूको हानि नोक्सानी हुन्छ, त्यसको एउटा बिगो कायम गरिन्छ। बिगो असुल हुने गरी र नगद चाहिँ 60,000 रुपियाँ र 3 वर्षसम्मको कैद वा दुवै भन्ने एकदम कडा कानुनी व्यवस्था छ म्याडम।
2: हार्दिक निमन्त्रणा। दोलखाको भीमेश्वर नगरपालिका 5 विसुन्टोल स्थित धनन्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौ। धामीहरू मूल धामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनन्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विसुन्टोल दोलखा। छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ श्री संख्या 40, डिप्लोमा इन फार्मेसी श्री संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा श्री संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी श्री संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29

तीस गते देखि जेठ 13 गते सम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि चरिकोटमा भएको मतदान कार्य सकिएको छ। निर्वाचनमा 838 मत खसेको छ। 1023 मतदाता रहेको संघमा उक्त मत खसेको हो। मतगणना भने आज बेलुका 8 बजेबाट शुरू गरिने उद्योग वाणिज्य संघ दोलखाले जनाएको छ। संघको नयाँ नेतृत्वको लागि दुई समूहको बीच प्रतिस्पर्धा भएको छ। संघको अध्यक्षमा पूर्व उपाध्यक्ष सनत थापा र प्रथम उपाध्यक्ष दिनेश पाठकबीच प्रतिस्पर्धा भएको हो। थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, उपाध्यक्षमा विवेक कुमार खत्री, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा सुरेश उप्रेती, सचिवमा अनिल रिजाल र कोषाध्यक्षमा रामचरण बस्नेतको उम्मेद्वारी दर्ता रहेको छ। पाठक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमल श्रेष्ठ, उपाध्यक्षमा बलराम थापा, महिला उपाध्यक्षमा कल्याणी श्रेष्ठ, महासचिवमा राजन थापा, सचिवमा हिमाल प्रसाद नेउपानी, कोषाध्यक्षमा चन्द्रबहादुर तमाङको उम्मेद्वारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नारायण श्रेष्ठले जानकारी दिनुभयो। संघको कार्य समिति सदस्यमा राजन कुमार ताहाल र एसोसिएट सदस्यमा पुरूषोत्तम बुढाथी थोकी निर्विरोध निर्वाचित हुनुभएको उद्योग वाणिज्य संघ दोलखाले जनाएको छ। संशोधित विधान अनुसार अधिवेशनले 7 पदाधिकारी सहित 18 सदस्य नयाँ कार्य समिति चयन गरे। दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो। ठगी धन्दामा नयाँ उपाय अप्नाउँदै आउनु भएको दोलखाका एकजना सहित 3 पक्राउ पर्नु भएको छ। पक्राउ परेमा दोलखा बैतेश्वर गाउँपालिका नम्बर 1 घर भएका 38 वर्षीय कालिदास घतानी सहित भक्तपुर नगरपालिका 8 बस्ने झापाका अर्जुन धरक, नगरपालिका 3 घर भएका 27 वर्षीय अजित विश्वकर्मा र काठमाडौँ महानगरपालिका 14 बस्ने 45 वर्षीय मैन कुमारी सुनवार रहेको प्रहरीले जनाएको छ। ललितपुरको एक सुनचाँदी व्यवसायीलाई आमा ड्यामे भएको भन्दै उहाँहरूले नक्कली बिल बिजक बनाएर नक्कली सुन राखी 5 लाख ऋण लिए ठगी गरी फरार भएको प्रहरीले जनाएको छ। प्रहरीले निजहरूको साथबाट नक्कली तिलहरी, 3 थान भरियो रंगको पोते सहितको तिलहरी एउटा, हातमा लगाउने चुरा 1 जोड, चाँदी जस्तो देखिने तिलहरी एउटा र सुन जस्तो देखिने ढिक्का 6 थान बरामद गरिएको प्रहरीले जनाएको छ। दोलखाको सैलुङ गाउँपालिकाले यस वर्ष निशुल्क मकैचरी घाँसको बिउ वितरण गर्ने भएको छ। गाउँपालिकाले पश्चिम कार्यालय दोलखाको सहयोगमा पालिकाका किसानहरूलाई निशुल्क रियो सेन्टी अर्थात मकैचरी घाँसको बिउ वितरण गरिने गाउँपालिकाले जनाएको छ। पालिकामा 250 किलोग्राम घाँसको बिउ वितरण गर्न लागि हो। सिन्धुली जंगली च्याउ खाँदा सिन्धुलीको मरिन गाउँपालिकामा एकै परिवारका 6 बिरामी पर्न भएको छ। जिल्लाको मरिन गाउँपालिका वडा नम्बर 3 जंगली च्याउ खाँदा 5 बाल बालिका र 1 बेड्रा महिला बिरामी पर्न भएको हो। च्याउ खाएर बिरामी पर्नेमा 14 वर्षीय संगीता सेन्चुरी, 16 वर्षीय मिलन सेन्चुरी, 9 वर्षीय रितिका बेका, 10 वर्षीय सुमित्रा बेका, 6 वर्षीय कपिल बेका र 70 वर्षीय हस्तमाया बेका बिरामी पर्न भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सूर्यप्रकाश सुबेतीले बताउनुभयो। उहाँको अनुसार च्याउ खाएर बिरामी भएका मध्ये 1 अवस्था गम्भीर रहेको र 2 अवस्था मध्यम रहेको छ।
2: लामो समयदेखि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल अल्पाइन पब्लिक स्कूल चरिकोटमा प्ले ग्रुप र नर्सरीमा निशुल्क भर्ना खुलिसकेको छ नि, समयमै आउनुहोस् है।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: अब बाँकी प्रसंगहरू। नेकपा एमाले शनिबार सचिवालय बैठक बोलाएको छ। शनिबार बैठक बोलाएको अध्यक्ष ओलीको सचिवालयले बताएको छ। सचिव भानुभक्त ढकालले बैठक बोलाइएको तर कहाँ बस्ने भन्ने टुंगो नलागेको बताउनु भएको हो। अध्यक्षको स्वास्थ्यको अवस्था बाहिर निस्कन मिल्ने नमिल्ने कुरापछि बैठक स्थल को निर्णय गर्न सकिने उहाँले बताउनु भएको छ। नेकपा एमालेका सांसद रामकुमारी झाग्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भएर त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्नुहुँदै उहाँले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने र अनि मात्र सुन्ने प्रवृत्ति देखाएको भन्नुहुँदै आपत्ति जनाउनु भएको हो। सरकारले पहिले कुरा सुन्ने र आवश्यक परेमा मात्र थुन्ने प्रक्रिया अप्नाउनु पर्ने उहाँको सुझाव छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दूरसंचार सेवा प्रदायक संस्था एनसेलको लैनचौर स्थित मुख्यालयमा छापा मारेको छ। उक्त कम्पनीमा भएको अनियमितता सम्बन्धी अध्ययन गर्न भनेको कार्यदलको प्रतिवेदनको सिफारिश र दूरसंचार प्राधिकरणले गरेको पत्रचारका आधारमा एनसेलमाथि अनुसन्धान अघि बढ़ाइएको सीआईबीले जनाएको छ। गैर कानूनी रूपमा स्मार्ट टेलिकमको सामान लिलामी सकारेपछि एनसेल विवादमा मुछिएको हो। सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पक्राउ विरूद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको निवेदनमा सुनवाई गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो। साथै सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफलको लागि दुवै पक्षलाई बोलाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानलाई आणविक हतियार बनाउन नदिन अमेरिका र चीनबीच सहमति भएको छ। बेजिङमा जारी शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने विषयमा महत्वपूर्ण सहमति भएको हो। रोयटर्सले एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै जनाए अनुसार दुवै शक्ति राष्ट्र इरानको आणविक महत्वाकांक्षालाई रोक्नुपर्ने पक्षमा एक मत भएको देखिएको हो। यसैबीच वार्तामा ताइवानको विषय भने कतै उल्लेख नगरिएको पाइएको छ। व्हाइट हाउसले सार्वजनिक गरेको विवरणमा ताइवानको प्रसंग नसमेटिएको विषयलाई कूटनीतिक वृत्तमा चर्चाको विषय बनिएको छ। चिनिया संचार माध्यमहरूले ताइवानको मुद्दालाई द्वन्द्वको मुख्य कारकका रूपमा प्रस्तुत गरिरहेको बेला अमेरिकी पक्षको मौनतले यस वार्तालाई विशेष चासोको साथ हेरिएको छ। भारतको उत्तर प्रदेशमा हिजो आएको तीव्र हावाहुरीका कारण मृत्यु हुनेको संख्या 104 पुगेको छ। बीबीसी हिन्दीका अनुसार पछिल्लो अपडेटमा मृतकको संख्या 100 नागेको हो। उत्तर प्रदेश सरकारको विपद विभागका स्पेशल ड्यूटी अफिसर मनोज कुमारले अहिलेसम्म 104 जनाको मृत्यु भएको सूचना प्राप्त भएको बीबीसीलाई बताउनु भएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। पार्टीमा एकता कायम गर्न कांग्रेस सभापति गगन थापाका 3 प्रस्ताव। पार्टीभित्र गुटबन्दी र भागबण्डाको राजनीति अन्त्य गरी पूर्ण एकताका साथ अघि बढ्नुपर्ने उपसभापति विश्वप्रकाश शर्माको भनाई। नीति कार्यक्रममाथि उठेको प्रश्नको जवाब प्रधानमन्त्रीले नदिए आफ्नो पार्टी बैठकबाट बाहिरिने। श्रम संस्कृति पार्टीका अध्यक्ष हरका राईको चेतावनी। संसदमा प्रधानमन्त्रीको अनुपस्थित निरन्तरताको क्रमभंगता भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यको प्रष्टीकरण। र इरानलाई आणविक हतियार बनाउन नदिन चीन र अमेरिकाबीच सहमति। हवस् त सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी। नमस्कार।
3: के छ खबर? सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793 9841870793 सादो बाटो चरीको दोलाथा।

0: आफ्रोइने जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफ्रोइने अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
1: हेर हेर इन्का मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
8: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ
8: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
4: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
8: ठूलो गार्डन खुला स्पेस बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
4: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
9: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
10: कुन हुनुनी त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
8: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020635649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 9851065046

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तङ हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848073107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एउटा राम्रो होला
1: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
0: किन एएसी लाइट ब्रिक नै
1: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
0: वाह मैले खोजेको जस्तो रहेछ
1: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-12-35-444
2: हार्दिक निमन्त्रणा
3: राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल दुलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ।
2: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, हुमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 98545-45634, कृष्णबहादुर शिवाकोटी 98-69-64-71-07, जिल्ला अध्यक्ष रुद्रबहादुर थपलिया 98-5-12-49-351, सचिव शिवहरि पोखरेल 98-60-64-34-29, कोषाध्यक्ष बाबुराम शर्मा 98-44-061-155।
3: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरीकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 98-545-45-634। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दुलखा।
2: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: यो रेडियो सैयुङको समय सूचक हो।
6: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातेमालो।
4: हार्दिक निमन्त्रणा। दोलाखाको भीमेश्वर नगरपालिका 5 बिसुन्टोल स्थित धनञ्जय गोत्र खुलाल बस्नेतहरूको कुल पूजा दिवाली यही मिति 2083 साल जेठ 1 गते हुने भएकोले सम्पूर्ण आफन्त इष्टमित्र कुल कुटुम्बलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक आमन्त्रण गर्दछौं। धामीहरू मूल धामी कृष्ण बस्नेत, धामी तेज बहादुर बस्नेत, पुजारी प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनञ्जय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 बिसुन्टोल दोलाखा। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हार्ट जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। हार्दिक अपील।
7: यही मिति 2083 साल वैशाख 31 गते हुने दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा दिनेश पाठक अध्यक्ष रहेको प्यानललाई मतदान गरिदिनु हुन जिल्लाभित्र रहनुभएका उद्योगी तथा व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौं।
4: उम्मेद्वारहरू अध्यक्ष दिनेश पाठक, वरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, उपाध्यक्ष महिला कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमालय उपाने, कोषाध्यक्ष चन्द्रबहादुर तमाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, शाखा सदस्य मागा देउराली, धमकबहादुर श्रेष्ठ, शाखा सदस्य सिंहटी हिरो भित्रीकोटी, सदस्य खुल्ला गम्भीर श्रेष्ठ र बासु थापा।
7: गौरीशंकर बहुमुखी क्याम्पसको प्रांगणमा हुने मतदानमा भाग लिनको लागि भएमा संघको परिचय पत्र, नभएमा पासपोर्ट साइजको फोटो र सकेसम्म नागरिकता लिएर पाल्नुहुन अनुरोध गर्दछौ। मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
4: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
7: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
4: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
7: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
8: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
9: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
8: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
10: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
11: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू,
0: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौ भने, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो? पनि किन दुखेको पक्ष, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरी, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोलाहरू, कालो ड्रम, कड़ा डेक्ची तथा माटा का भाँडाहरू कम्पनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलारको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494215542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: यो त गजब भयो नि।
7: के गजब भयो?
6: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
7: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
8: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855073409, 9855073409।

0: भएका घटनाहरू मध्ये अलि
1: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: जेठ 15 गते नजिकिँदै गर्दा बजेट कस्तो ल्याउने भनेर सुझाव दिने क्रम र लिने क्रम पनि बढ़ेको छ. अहिलेको आवश्यकता महत्वाकांक्षी र ठूलो आकारको बजेट होइन, बरू सानो र नतिजामुखी बजेट हो भन्ने सुझाव धेरै आइरहेको छ. स्थानीय सिप र स्रोतमा आधारित साना कार्यक्रमलाई प्राथमिकता दिने र व्यवस्थापकीय सुधार गर्नेतर्फ बजेट केन्द्रित गराएर जनता सामु नै बजेटको असर पुर्याउन सक्नुपर्दछ. अब खबर सुशीला श्रेष्ठबाट.
3: संघीय संसदका दुवै सदनका विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनको आधार माग गरेका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले परम्परागत र महत्वाकांक्षी कार्यक्रमले भार मात्रै दिने तर्क गरेका छन्। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेट्ने भएकाले यसले महत्व राख्ने बताउनुभयो. तर उहाँले छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थिति प्रति भने असन्तुष्टि व्यक्त गर्नुभयो.
4: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ. त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर छ घण्टाभित्र यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु.
3: बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको सोच अनुसार नभएको टिप्पणी गर्नुभयो. उहाँले नीति के हो कि कार्यक्रम के हो भन्ने नछुटिएको दावी गर्नुभयो.
5: आफूलाई नवीन सोचको अवतार भन्ने सरकारले ल्याएको दस्तावेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो. नीति हो कि कार्यक्रम हो यो पनि स्पष्ट छुट्याइएको छैन. नीति के हो, कार्यक्रम के हो, त्यो पनि स्पष्ट छुट्याउन गाह्रो छ. यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज. यसको उत्कृष्टता हामी सबैको चाहना हो. त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी हो.
3: नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभयो. उहाँले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गर्दै विगतका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो.
6: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ. कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ. निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ. कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुझे कार्ययोजना र सही बुझे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन. हरेक सरकारको आफ्नो दृष्टिकोण र प्राथमिकता हुन्छ, तर विगतकै कार्यक्रमहरूको निरन्तरतामा सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट देखिँदैन.
3: यसैबीच राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि प्रश्न गर्नुभयो. उहाँले सरकारले जनआन्दोलनको मर्म विपरीत काम गरिरहेको टिप्पणी गर्नुभयो. राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले भने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको दावी गर्नुभयो.
7: नेपालको अर्थतन्त्र कता लान खोजिएको स्पष्ट छैन. जस्तै पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, पाँचौं वर्ष के गर्ने, एउटा खाका सहितको चाहिँ यो पहिलो वर्ष शुरू हुनु पर्थ्यो. त्यस्तो केही देखिन्न. सरकारले प्रविधिको उच्चतम प्रयोग गर्दै लगानी वृद्धि गर्दै सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ. सरसा जनताको जनताले समेत निकै चासोका साथ हेरिरहेको कस्तो नै आउँछ यो बजेट, कस्तो नै आउँछ यो नीति तथा कार्यक्रम भनेर निहालिरहेको अवस्थामा वास्तवमा भनियो भने सर्वसाधारण जनतालाई समेत निराश बनाएको छ.
3: यसैबीच राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेको भए पनि सबै अस्वीकृत भएका थिए। संघीय संसद सचिवालयका अनुसार दुवै सदनको बैठक भोलि पनि बस्नेछ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा दिने तयारी गरेको छ। यो व्यवस्था अस्थायी राहतका रूपमा ल्याउन लागि सरकारले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा यी विषय उल्लेख रहेको अधिकार बागमती सभ्यता एकीकृत विकास समिति आयोजनाका निर्देशक मचा काजी महर्जनले सीआईएनसँग बताउनुभयो।
0: ए मन्त्रीजीले त्यो कुरालाई भन्नुभएको होइन, त्यो कति उपलब्ध गराउनु भन्ने किसिमको टुङ्गो चाहिँ लागेको छैन, सोच चाहिँ मन्त्रालयले बनाउनु भएको छ। अब त्यो टुङ्गो लागेपछि हामी खबर गर्छौँ। अब केही राहत रकम चाहिँ दिनुपर्छ भन्ने हिसाबले कुरा चाहिँ भएको थियो होइन, अनि त्यही कुरा निर्णय चाहिँ भएको छैन। अब निर्णय नभए पनि मैले त्यो भन्न चाहिँ सकिहालेँ।
3: उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न नखोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपभोक्ताको हक हितसँग जोड़िएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो। यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फूड्स प्रणालीद्वारा उत्पादित 100 ग्रामवाला करेन्ट चाउचाउ र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। यी दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नभएको विभागले जनाएको छ। यस वर्षको पहिलो महिना वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाले ज्यान गुमाएका छन्, जुन संख्या पोहोरको 27 जनाको तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
8: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागी घटना घटेको छ।
3: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्। इलाममा बर्ड फ्लू नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हटाइएको छ। जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसार पसार सम्बन्धी प्रतिबन्ध हटाइएको जिल्ला बर्ड फ्लू नियन्त्रण समितिले इलामले जनाएको छ। यसअघि वैशाख 9 जिल्ला बर्ड फ्लू नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसार पसारमा रोक लगाएको थियो। ताजा खबरमा अब विदेशको खबर। रेखा गुप्ता नेतृत्वको दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन नयाँ नियम लागू गरेको छ। भोलिदेखि लागू हुने गरी अब 2 दिन 100% काम कर्मचारीहरूले घरबाट गर्नुपर्नेछ। सरकारी कार्यालयहरूको इन्धन 20% घटाइने र मन्त्री विधायकले मेट्रो तथा बस प्रयोग गर्नुपर्नेछ। विदेश भ्रमण र ठूला सार्वजनिक कार्यक्रम पनि अस्थायी रूपमा रोकिएका छन्। मुख्यमन्त्री गुप्ताले आफ्नै सवारी साधन संख्या 13 बाट 4 झार्दै करिब 69% कटौती गर्नुभएको छ। र खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा 2-3 हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो।
2: सुशीला श्रेष्ठ। आठ पहरिया समुदाय आदिवासी जनजातिमा सूचीकरण नहुँदा समस्या।
9: आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठ पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
2: समुदायको सामाजिक शैक्षिक तथा आर्थिक स्तर उकास्नको लागि पहल। रिपोर्टसँगै सांसदमा प्रतिपक्षी दलहरूले गरेका विरोध। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
14: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। यो वर्ष मनसूनमा 2 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 औं बैठकले यस वर्षका लागि तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। कर्णाली प्रदेश सरकारले ट्विन र जोखिमपूर्ण नदी नालाहरूमा पार गर्ने समस्यालाई समाधान गर्न बहुवर्षे ठेक्का मार्फत 41 झोलुङ्गे पुल निर्माण शुरू गरेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रदेश सचिव अर्जुन कुमार बलका अनुसार आर्थिक वर्ष 2082-83 भित्र निर्माण सक्ने गरी काम अघि बढ़ाइएको थियो। स्रोत सहमति लिएको 5 महिनाभित्र ठेक्का नभए योजना स्वत रद्द हुने उल्लेख गरिएकाले कामलाई तदारूकताका साथ अगाडि बढ़ाउनुपर्ने उहाँले बताउनु भएको छ। 2078 सालको जनगणना अनुसार धनकुटा आसपासमा मात्रै बसोबास गर्दै आएका आठ पहरिया समुदायको जनसंख्या 5878 रहेको छ। आदिवासी जनजातिमा सूचीकरण नहुँदा यो समुदाय सामाजिक, शैक्षिक तथा आर्थिक रूपमा कमजोर बन्दै गएको छ।
16: धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास गर्दै आइरहेका सीमान्तकृत आठपरिया समुदायले 2052 सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत गर्न पहल थालेका थिए। आठ पहरिया छुट्टै जातीय पहिचान भएको समुदाय भएकाले अन्यसँग मिसाएर होइन पृथक रूपमा सूचीकृत गरिनुपर्ने उनीहरूको माग छ। किराँत आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरिया,
17: हाम्रो आइडेन्टिटी अनुसारको सबै डकुमेन्ट बन्नुपर्छ भन्ने कुरा पनि हो। त्यो हिसाबले चाहिँ हामी आठ गते देख्लै हो, त्यो हिसाबले चाहिँ नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने तर्ता हो।
16: आफ्नै भाषा, वेशभूषा, संस्कृति, परम्परा तथा लिपि भएकाले पनि आठपहरिया समुदाय जनजाति भित्रै पर्ने दावी छ। आठपहरिया समुदायका चाड पर्व लगायत आफ्नै परम्परा छन्। अधिकार कर्मी सचेता आठपहरिया,
9: भित्रको धेरै पाछाहरू छ। हाम्रो आफ्नै भाषा, संस्कार, संस्कृति, वेशभूषा, हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठपहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
16: धनकुटा नगरपालिकाले आठपहरियाले मनाउने मक्सिर चाडमा स्थानीय बिदा दिने गरेको छ। अहिले धनकुटामा मूलवासीको रूपमा रहेका आठपहरिया समुदायले आफ्नै जनजातिभित्र सूचीकृत हुने माग राख्नु जायज भएको बताउनुहुन्छ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ।
18: राज्य के जान्थे सूचीकृत गर्दाखेरि, होइन, त्यो समस्या छ, तपाईँ तयारी गरेर सूचीकृत हुनुपर्छ भन्नेमा नगरपालिका सपोर्टेड छौ, होइन।
16: आठपहरिया समुदायभित्र छारा, होम्बारक, किम्दाहाङ, लेङ्सुवा, पाङसुङ लगायत गरी 19 जाति छन्। अहिले यो भाषा बोल्नेको संख्या पनि कम हुँदै गएको छ। आठपहरिया समुदायका अगुवा धन आठपहरिया,
19: यो भाषा चाहिँ लोपन्मुख अवस्थामा पुगेको छ। यसको मूल कारणहरू भनेको चाहिँ अन्य भाषाको प्रभाव। नेपालीले पनि आठपहरिया भाषालाई अलिक बढी गाँचेको छ, त्यस्तै गरी अलि अभिभावक अथवा आठपहरिया समुदायमा पनि अंग्रेजीको मोह, त्यसको प्रभाव देखिन्छ। त्यस्तै गरी यो आफ्नो मातृभाषामा त्यसको प्रनाउन्सिएसन अथवा उच्चारणमा केही समस्या आएको हुनाले त्यो पनि मातृभाषामा त्यसले पनि समस्या सिर्जना गरिरहेको देखिन्छ।
16: परम्परागत किपट प्रणाली अन्तर्गत रहेको आठपहरियाको ऐतिहासिक भूगोल अहिलेको धनकुटा नगरपालिकाका 10 वडासम्म फैलिएको छ। स्थानीय सरकारले उनीहरूको पहिचान स्थापित गर्नका लागि केही सकारात्मक कदम चाले पनि आदिवासी जनजातिमा सूचीकृत हुने अभियान भने हालसम्म पनि सफल हुन सकेको छैन। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम, धनकुटा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्नेमै सांसदहरू दुई दिनसम्म अलमलमा।
20: प्रधानमन्त्रीको असमर्थताको कारण दिनुहुन्न त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो, र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ।
2: संसदीय परम्परालाई मान्नको लागि आग्रह संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु

0: देखिराखेको छ। हिजो प्रतिपक्षहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सृजित परिस्थिति हो र प्रतिपक्षहरूलाई त्यहाँ जनताले पुर्याएका हुन्। जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन्। कार्यकारी प्रमुखको सदनमा देखिएको सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन्। आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो त्यसबाट संसारभरि रहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै रहनु भएको छ र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूको भूमिका के हो, तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ। नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो। के यो सरकार यो संसदमा अहिलेको पार्लियामेन्टमा पाँच वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको हो, अरू केही पनि होइन। जहाँसम्म नियमावलीको धारा 38 सवाल छ, त्यो धारा 38 के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने कुनै असाधारण परिस्थिति हुन सक्छ, कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ, कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ। किन भन्दा प्रधानमन्त्रीको असमर्थताको कारण दिनुहुन्न त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ, सबै प्रधानमन्त्रीले। त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ, न्यायिक छ र संविधानको यही संविधानको धारा 76(10) स्पष्ट लेखिएको छ, सरकार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन्, जवाफदेही हुनेछन् र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
1: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नै तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाफहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
0: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्क उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संचार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए, प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौं। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने त्यो मात्रै होइन उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु उहाँहरूले आठवटा अध्यादेश ल्याउनुभयो संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ सबै संविधानमा प्रोभिजन छ नि त सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो नि छलफल गराउन नि परेन आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन त्यसकारणले त्यो लजिकल छैन र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ हेर्नुहोस् असल परम्परा इग्नोर गरेर जान मिल्दैन त्यो असल परम्परा हो नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ सरकार प्रमुखले दिने 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन् नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन् उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ भने प्रतिनिधि सभामा छलफल जारी रहेको छ सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्म मासिक 15,000 रूपियाँ घरबाडा दिने तयारी गरेको छ उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै मुद्दा दर्ता गर्न आदेश दिएको छ दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन भोलिदेखि लागू हुने गरेर अब हप्ताको 2 दिन कर्मचारीहरूले घरबाटै काम गर्ने व्यवस्था मिलाएको छ र आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 2 रनले हराएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बेलुकाको 8 बजेको छ।

गुरु भे नमः। परमपिता परमात्मा ज्ञान दाता श्री गुरु महाराज जी पूजनीय संत महात्मा जी हजुर को चरण कमल में ढोक दंडवत प्रणाम गर्दै आज पनि यो सैलिङ एफएम में म उपस्थित भइसकेको छु। तर जति पनि सैलिङ एफएम सुनेर बस्नुहुने संपूर्ण महानुभाव में म कालिंचोक गाउँपालिका वार्ड नम्बर 9 निवासी म दम्बर प्रसाद शिवाकोटी को तर्फबाट हजुरहरु सबैलाई दशमले जोड़ी नमस्कार और जय श्री सज्जन टक्र्याउँदै र अगाडि बढ्ने कोशिश गर्न चाहन्छु। र यो भित्रबाट गुरु महाराजले के दर्शाउनु हुन्छ त्यही नै हजुरहरुको अगाडि राख्नेछु। म एउटा विद्वान हैन र बुद्धिजीवी होइन, तर पनि सन्तको आज्ञालाई पालन गर्न भनेर म यो एफएममा आएको हुँ र गुरु महाराजजीले जे जस्तो भित्रबाट खटाउनु हुन्छ त्यही राख्नेछु हजुरहरुको अगाडि। र के छ भन्दाखेरि यो नेपाल मानव धर्म आजदेखि होइन बहुत वर्षदेखि हाम्रो यो दोलखा जिल्लामा व्यापक रूपले प्रचार भइरहेको छ र कुना कुनामा यहाँ मात्रै नभएर कुना कुनामा हामी कहाँ भन्दाखेरि सूरी दोभानदेखि लिएर यो बुलुङखानीको डाँडासम्म पनि प्रचार गर्दै गएकै हौं। त्यहाँबाट भएन सैलुङको डाँडासम्म पनि यो दोलखा जिल्लाको कुना कुनामा प्रचार गर्दै गर्दै हजुर हामीहरू सबै प्रेमीको ले तन मन गरेर यसरी व्यापक रूपले प्रचार गर्दै गयौं र गर्दै जाँदाखेरि कैयौं प्रेमीहरू यस्तो देखिन्थ्यो कि सत्सङ्गको माहौल केही वर्ष अगाडि र बिहाको जन्ती जस्तो गरेर लस्कर लागेर अनि तनाम प्रेमीहरू आउनुहुन्थ्यो। आज के भइरहेको छ त भन्दाखेरि आज गुरु दरबारमा गए पनि गाउँको सत्सङ्गमा गए पनि 30-40 जना भन्दा त्यहाँ सत्सङ्गमा देख्न पाइँदैन। किन भन्दाखेरि नयाँ मानवलाई हामीले प्रेमी बनाउन सकेनौ, हाम्रो विवेकले काम नगरेर हो कि कसो हो। र पुराना प्रेमीहरू जस्तै मेरै टोलको छर छिमेकमा पनि 12 जना प्रेमीहरूले यो धरती छोडेर गइसक्नु भयो, एउटा लश्कर नै हो त्यो पनि। 2-4 जना जो प्रेमीहरू हुनुहुन्थ्यो उहाँहरू वृद्ध भइसक्नु भयो अनि आफ्ना छोराहरू जान्छन्, छोराहरूले उही उही लिएर जानुभयो र गाउँ शून्य भइसकेको छ। र अब यतापट्टि आश्रममा गए पनि प्रेमीहरूको जमघट त्यति देख्न पाइँदैन, गाउँघरमा सत्सङ्ग गर्दा पनि देख्न पाइँदैन। किन भन्दा हजुर हाम्रो एकताको कमजोरी के छ भन्दा दुःख लाग्छ र कतिपयलाई यही सैलिङ एफएममा आएर मैले बोलेको कति अति सुन्दर लाग्छ, बहुत खुसी हुनुहुन्छ, धन्य धन्य पनि भन्नुहुन्छ। त कतिपयले यो पनि भन्नुहुन्छ कि तैले त्यहाँ गएर यसरी नाम लिन पाउँदैनस् भनेर पनि मलाई भन्नुभएको छ र यो पनि भन्नुहुन्छ कि धन्यवाद भनेर प्रेमीले प्रेमीलाई भन्न पाइँदैन भन्ने यस्तो पनि शब्दहरू यो कानमा प्रवेश हुन पुग्यो। र हेर्नुहोस् मानवमा कहिले आउँछ विवेक, कहिले आउँछ यो बुद्धिले काम गर्ला, धन्यवाद नदिएर के दिने त। जब मानवलाई अगाडि बढाउनु छ भनेदेखि, जाँगरिलो फुर्तिलो गराउनु छ भनेदेखि हामीले हौसला दिनुपर्ने हुन्छ। जब हामीले हौसला दिन्छौँ ऊ अटोमेटिक ऊ जाँगरिलो भएर आउनेछ। र हाम्रो एकताको कमजोरी छ, हामी एकता हुनु अति जरुरत छ र महान पुरुष धरतीमा आएर यस्तो व्यापक प्रचार गर्नुभयो हामीले चिन्न सकेनौ। यसै कारणले एउटा भजनको याद आयो र हजुरहरूको अगाडि भाका मलाई आउँदैन, तर पनि कुरा बुझ्ने कोसिस गर्नुहोला र हजुरहरूको अगाडि यो भजन राख्दै अनि भित्रबाट के दिनुहुन्छ गुरु महाराजले केही बेरको लागि यहाँ आइपुगेको छु भन्दै उहिले कृष्णजीको पालीमा आउँछु भन्ते कलियुगमा।

उहिले कृष्णजीको पालीमा आउँछु भन्ते कलियुगमा, उहिले कृष्णजीको पालीमा आउँछु भन्ते कलियुगमा। हे कलियुगको प्राणी हो आयो कि आएन खोजौन, आयो कि आएन खोजौन, हो है आयो कि आएन खोजौन। उहिले रामको पालीमा लक्ष्मणजीलाई ज्ञान दिएछन्, उहिले रामको पालीमा लक्ष्मणजीलाई ज्ञान दिएछन्। राम र कृष्ण युग युग अवतार भनी मानिन्छ, अवतार भनी मानिन्छ। राम र कृष्ण युग युग अवतार भनी मानिन्छ, अवतार भनी मानिन्छ, हो है अवतार भनी मानिन्छ। उहिले कृष्णजीको पालीमा आउँछु भन्थे कलियुगमा, उहिले कृष्णजीको पालीमा आउँछु भन्थे कलियुगमा। हे कलियुगको प्राणी हो आयो कि आएन खोजौन, आयो कि आएन खोजौन, हे कलियुगको प्राणी हो आयो कि आएन खोजौन, आयो कि आएन खोजौन, हो है आयो कि आएन खोजौन। उहिले यीशुको पालीमा ज्ञानको प्रचार गरेछन्, उहिले यीशुको पालीमा ज्ञानको प्रचार गरेछन्। हरेक युगमा भगवान मानव भई आएछन्, मानव भई आएछन्। हरेक युगमा भगवान

आएछन् यसरी भनिएको छ। अनि उहिले यीशुको पालीमा ज्ञानको प्रचार गरेछन्। हजुर, हामी त यो सम्झिन्छौ कि हिन्दू धर्मलाई यीशु धर्म मान्नेहरूले अर्कै दृष्टिले हेर्ने, हिन्दू धर्म मानिले यीशु धर्म मानिलाई अर्कै दृष्टिले हेर्ने, यो हाम्रो नराम्रो विकृतिलाई हटाउनु पर्छ। चाहे भगवान राम बनेर आउनुभयो, चाहे बुद्ध बनेर आउनुभयो, चाहे कृष्ण बनेर आउनुभयो, चाहे अल्लाह बनेर आउनुभयो, चाहे यीशु बनेर आउनुभयो, तर सबै मानव हो उहाँहरू। उहाँहरू कुनै अर्को जुनी होइन, मान्छे हो। मान्छेले मानेको धर्मलाई मानव धर्म भनिन्छ। उहाँहरूले जुन किसिमको ज्ञान हामीलाई दर्शाउनु भयो,

सूर्य पनि पाइदैन, जाति नै बिछेको पानी छुट्टै हुँदैन, धर्मै बिछेको पानी छुट्टै हुँदैन, धर्मै बिछेको पृथ्वी छुट्टा छुट्टै छैन, धर्मै बिछेको पानी छुट्टै छैन, धर्मै बिछेको सूर्य छुट्टै छैन, सबै एउटै छ, हावा पानी सबै एउटै छ। यसैले भनियो, एक बाप के बेटे है हम सब, एक हमारी माता, दाना पानी दिने वाले एक हमारे दाता। यसैले बताइयो, र यही पृथ्वी आमाले सृष्टि गरेको तपाईँ हामी सम्पूर्ण मानव अनि पशु पंक्षी जम्मै जति पनि चर अचर रुख वृक्ष झारपात सहितलाई एउटा पृथ्वी आमाले पालेको छ। यहाँबाट रस उनै पृथ्वीको रसलाई पिएर हजुर हामी जीवित छौ। उनैले पानी दिएको छ, अन्न दिएको छ, अक्सिजन दिएको छ, उनीले सब कुछ दिएर हामी जीवित छौ। उनकै एउटै आमाको काखमा हिन्दू मुस्लिम सिख इसाई जति पनि छौ, 4036 वर्ण जति पनि छौ, एउटै आमाको काखमा छौ। एउटा आमाको सन्तान विभिन्न जात हुँदैन, विभिन्न किसिमको व्यवहार हाम्रा विचार मनको विचारबाट उत्पन्न भएको हो, त्यो होइन। हाम्रा परमपिता परमात्मा सबै हजुर हाम्रा एउटै हुन् र हाम्रो धरती आमा एउटै हुन्, सबै एउटै हुन्, धर्म एउटै छ, ईश्वर एउटै छ। हामीले मनले विभाजन गरेका हौं र मेरो धर्म ठुलो, उसको धर्म सानो, हामीले यही सम्झेका छौ। जसरी एउटा रुखमा धेरै हाँगा हुन्छन्, एक एकवटा हाँगा समातेर मेरो हाँगो ठुलो, मेरो हाँगो ठुलो भनेका छौ, हाँगै बिचे पानी हालेका छौ, आखिरी रुख चाहिँ पहेँलो हुँदै गयो। सबै धर्मका नीतिहरू हेर्दै जाने हो भने ओइलाउँदै गएको छ, किनकि सबै मिलेर फेदमा पानी हालेको भए जम्मै हाँगा हरियो हुन्थ्यो र सबै फस्टाएर जान्थ्यो। हजुर हामीले आफ्नै विवेकको कमजोरको कारणले गर्दाखेरि, आफ्नै बुद्धिको कमजोरको कारणले गर्दाखेरि आज हजुर हामी के भइरहेका छौं त भन्दाखेरि, आज हजुर हामी के भइरहेका छौं त भन्दाखेरि, यो हाम्रो बुद्धि विवेकले काम नगरेकै भन्न पर्छ। किनकि हामी एउटैका सन्तान हौ, हामी हेर्ने हो भने, गहिरिएर हेर्ने हो भने यी रुख वृक्ष पनि हाम्रा दाजुभाइ पर्छन् र हजुर हामी के छ त भन्दाखेरि 84 लाख चुनी भोगेरै आएका हौ। हामीले भैँसीलाई पनि बाबुआमा बनायौं, हामीले बाख्रा पाठालाई नि बाबुआमा बनायौं, कुखुरा परेवालाई नि बाबुआमा बनाएकै हौ, किटाणुहरू पंक्षी इत्यादि जनावरहरू सबैले कोखबाट हजुर हामी जन्मिसकेर अनि यो दुःख कष्ट भोग्दै भोग्दै भोग्दै आज भगवानले हाम्रो दया गरेर मानव जुनी बनाइदिनु भयो। यो मानव जुनी आफू जस्तै स्वरूप, नर नारायण जस्तै स्वरूप बनाएर, मै जस्तो बनाएर पठाएपछि त मेरो याद गर्ला कि भनेर ईश्वरले चाहिँ त्यो भावनाले हामीलाई मानव जीवन बनाएर पठाइदिनु भयो। तर आज हामी के भइरहेका छौ त भन्दाखेरि, हामी त यही माया मोह र धन सम्पत्तिमा निर्लिप्त भएर हामीलाई फुर्सदै ननिक्लिने, साधु सन्तको दर्शन गर्न फुर्सद ननिक्लिने, गुरु महाराजी स्वयं आउनु भयो भने पनि फुर्सद ननिक्लिने, अनि खेरि हाम्रो गुरु दरबार कहाँ छ त है भनेर सोध्यो भने थाहा छैन। आज प्रेमीको अवस्था यो भइराख्दाखेरि बहुत दुःख लाग्दो कुरा छ, किनकि यो ज्ञान सानो तिनी कुरा होइन, यो तन्त्र मन्त्र रटे जस्तो होइन, यो ज्ञान भन्ने कुरा चाहिँ सिधै मोक्ष गति गरेर यो धरतीबाट झटारो फ्याँकेर एकैचोटि परम धाम पुर्याउने ज्ञान हो। तर ज्ञान हो भन्दैमा, ज्ञान लिँदैमा केही हुनेवाला छैन। जसरी खेत किन्दैमा धान आउँदैन, भैँसी किन्दैमा दुध आउँदैन, जसरी भैँसी किनेर पनि घाँसका भारी बोक्नै पर्छ, खोलेका खड्कौला उचाल्नै पर्छ अनि मात्र दुध खान पाइन्छ, अनि खेत किनेर पनि लाखौं लाख तिरेर खेत किनेको हुन्छ, त्यो पैसाको ब्याजले पनि हामीलाई भात खान पुग्थ्यो भने, त्यत्रो लगानी गरेपछि धान आफै अटोमेटिक आउनु पर्ने होइन र, तर पनि फेरि हजुर हामी त्यहाँ गएर मेहनत गरेर पसिना चुहाएर मात्रै हामीलाई अन्न उब्जिन्छ। त्यसै गरी हजुर हामीले यो ज्ञानलाई पनि हामीले दिन और रात नभनिकन हाम्रो मनलाई लगनशील हुनुपर्छ,

0: हाम्रो मन कस्तो हुनु पर्छ त भन्दाखेरि नाममा हाम्रो मन लागिरहनु पर्छ र हाम्रो मन गुरु महाराजजीको चरण कमलमा हर समय हामी घाँस काट्दै गर्दा पनि हाम्रो हात पो खाली हुँदैन त मन त फुर्सतिलो छ नि भारी बोकेर हिँड्दै गर्दा पनि हाम्रो जिउ पो फुर्सतिलो हुँदैन त मन त फुर्सतिलो छ नि हामी कोदालो खन्दै गर्दा पनि हाम्रो के छ त भन्दाखेरि त्यो हातले काम गरिरहेको छ तर मन फुर्सतिलो छ त्यस कारणले यो मनलाई लगेर टेकाउने ठाउँ नभएर मान्छे बिचल्नीमा पर्छ र कतिपय मानवहरू कि यो मनको आधार नपाउनको कारणले बाँच्ने आधार नपाउनको कारणले माया मोह नपाउनको कारणले आज ज्ञानको बिना दया पनि हुँदैन एकैछिनमा रिस उठेर मान्छेले के गर्नुपर्ने के गरिदिन्छ र आफ्नो प्राणलाई आफ्नो प्राण वायुलाई आफैले हत्या गरिदिन्छ किनकि यो भन्दा मूर्ख त्यही हाम्रो केही पनि छैन हामी त यो पनि सम्झिन्छौ कि मैले धर्म गर्नुपर्ने कुनै आवश्यक छैन मैले कसैको चोरी गरेका छैन कसैलाई हत्या गरेका छैन मैले नराम्रो कर्म कुनै कुरा गरेका छैन पापै गरेको छैन भने धर्म किन गर्नु पर्यो र भन्ने हाम्रो मनभित्र यो पनि उब्जिन्छ हेर्नुहोस् जबसम्म यो ब्रह्म ज्ञानलाई प्राप्त हुँदैन तबसम्म हामी मोक्ष गति हुन सक्दैनौ किनकि जबसम्म हामी धर्म भन्ने कुरा के हो त भन्दाखेरि धर्म भनेको यो आफ्नै प्राण वायुलाई परमधाम गराउनु मोक्ष गति गराउनु ठूलो धर्म हो अनि पाप भन्ने कुरा पनि के हो त भन्दाखेरि पाप भन्ने नै हामीले अरू केही पाप गर्नु पर्दैन यदि आफ्नो आत्मालाई पनि हामीले यो मोक्ष गति नगराएर सुख सहेल नदिएर अनि हामीले फेरि अधोगतिमा पठाउँछौ फेरि 84 लाख दुनिकमा दुःख कष्ट भोग्न जानु पर्यो भने त्योभन्दा ठूलो पापहरू केही पनि छैन त्यस कारणले गर्दाखेरि म के भन्न चाहन्छु त भन्दाखेरि यो पाप भन्ने कुरा चाहिँ हामीले जानी नजानी पनि गरेका हुँदा रहेछौ र धर्म भन्ने कुरा चाहिँ गर्न गाह्रो रहेछ धर्म गर्नलाई विवेक चाहिँदो रहेछ बुद्धिले परिचालन गर्नु पर्दो रहेछ धर्म गर्नलाई दया हुनु पर्दो रहेछ मनभित्र भावना हुनु पर्दो रहेछ त्यस कारणले के छ त भन्दाखेरि आज हजुर हामी यही संसारी माया जालले घेरिरहेको छ र हामी जसरी हामी के छ त भन्दाखेरि यो देहरूपी स्वरूपलाई सम्झेर नै त्यही अनुहार त्यही मुहारलाई सम्झेर हामीलाई माया झल्झले लागिरहन्छ बितेका प्राणीहरूको पनि त्यही अनुहार सम्झेर माया लाग्ने हो आँखाबाट आँसु झर्ने हो रहेका मानवलाई पनि त्यही मुहार सम्झेर चाहिँ हामीले भित्र त्यसैमा हामी भुलेर जीवन बित्ने हो तर के छ त भन्दाखेरि जुन असली मुहार हो हामीले देखेका हुँदा रहेनछौ किनभने यो डुप्लिकेट मुहारलाई हामीले हेर्दा हेर्दा हाम्रो जीवन बितेर गयो यो आखिरीमा यो कुनै सार वस्तु होइन रहेछ जुन सार वस्तु छ आज त्यो सार वस्तु चाहिँ हामीले अदृश्य रहेछ देख्न पाउँदा रहेनछौ हामीले आफ्नै आमा बुबाको असली रूप देख्न पाएनौ हामीले आफ्नै शाखा सन्तानको असली रूप देख्न पाउँदा रहेनछौ जबसम्म हामीलाई यो ज्ञान प्राप्त हुँदैन तबसम्म हामी अन्धकारमै हुँदा रहेछौ किनकि गुरु बिना हामी अन्धकारमै रहँदा रहेछौ किनकि यो ज्ञानको बिना हामी हजुर हामीलाई किनभने परमात्मा आफूभित्र छिपेको छ र त्यही परमात्मा देख्नको निमित्त चाहिँ ज्ञान चाहिँदो रहेछ ज्ञान भएर पनि हामीलाई फेरि मेहनत गर्नुपर्ने रहेछ किनकि हामी लगनशील भएनौँ भने हामीले ज्ञान पाएर पनि ज्ञानको अपमान गर्यौँ भने जसरी प्रसादको अपमान गर्नाले गर्दाखेरि ऋषिको हातको प्रसादको अपमान गर्नाले गर्दाखेरि आत्मदेवको घरमा चेलबेल भएको थियो धन्दुकारी प्रवेश भएको थियो त्यसै गरी हामीले यो मानव शरीर नै एउटा प्रसाद हो त्यहाँमाथि भएन, यो अमूल्य ज्ञान अझै महान प्रसाद हो। यही प्रसादले हामीलाई मोक्ष गति गर्नेछ। यो प्रसादलाई अपमान नगरौं र साधु सन्त यही महान प्रसाद लिएर आउनु भएको छ, हजुरहरू सबैले यो प्रसादलाई हात थाप्ने काम गरौं र यो प्रसादलाई हामीले लिएर यसको हामीले सदुपयोगमा गरौं भन्न चाहन्छु। र हजुर हामी के छ त भन्दाखेरि, र हामी यही संसारी माया जालले हामीलाई छोपिरहेको छ र हजुर हामी कता कता रुमलिरहेका छौँ, केमा भुल्यौं भुल्यौं हामीलाई आफैलाई थाहा छैन, जानुपर्ने कता थियो आउनु गइरहेका छौं कता, होइन हामी यस्तै कारणले गर्दाखेरि हामी भुल भुलाइमा भएर हाम्रो जीवन बित्यो। तपाईँ हामी अब के गरौं त भन्दाखेरि, हामीले बुद्धिजीवीहरूको संगत गर्ने गरौं, होइन ऋषि मुनिहरूको संगत गर्ने गरौं। मानव जीवन के को लागि भएको हाम्रो, होइन जीवन त पशु पन्छी हरेक किसिम यिनै आँखाले देखिरहेका छौ। अझै सुन्दर रूप त हेर्ने हो भने पन्छीहरूको कति राम्रो राम्रो स्वरूप छ, उनीहरूको चाहिँ शरीरमा भर्खरै नुहाएर मस तेल लगाएर मसिनो काइँले कोरे जस्तो छ, नाना किसिमका रङहरू लगाए जस्तो छ, कसैको चाहिँ म्यान्डी चाहिँदैन केही चाहिँदैन, उनीहरूको रूपमा कति सुन्दर। ती चराहरू जब उडेको हिँडेको देखिन्छ उनीहरूलाई अर्काको सवारी साधनको आवश्यक पर्दैन, आफ्ना खुसीले जहाँ मन लाग्यो त्यहीँ जान पाउँदैन, कति सुन्दर स्वरूप छ। तर आज के भइरहेछ त भन्दा, त्यो स्वरूप भएर पनि त चौरासीमै घुम्नु पर्ने रहेछ। चौरासी जुनी मै मरण चक्करमा, जन्म मरणको चक्करमै हामी घुमिरहनु पर्ने रहेछ। मोक्ष गति त हामीलाई कुनै किसिमबाट छैन, मोक्ष गति प्राप्त गर्नको निमित्त यो दुःख कष्टबाट पार हुनको निमित्त हेर्नुहोस् त, एउटा खेतबारीको घाँस भएर आएर पनि हजुर हामीले सुख पाउँदैनौ। त्यहाँ त्यो रोटेसनमा हामीले त्यो पनि हुनुपर्छ, रुख बिर्छ नि हुनुपर्छ, किटानस पनि हुनुपर्छ, अनिखेरि सबै कुरा हामीले रोटेसनमा हामीले त्यो जन्म हुनुपर्छ र त्यो हुँदा हुँदा हामीले रुख भएर आएर पनि सुख पाएनौ। बार बार हाँगा काटेर दुःख कष्ट दिएको छ, बन्चरो लिएर आएर फेदै ढाल्दा पनि भाग्न हामी सक्दैनौ। घाँस भएर जन्मिँदा पनि पटक पटक हामीलाई हँसिया लिएर आएर जतिपल्ट पढाए त्यतिपल्ट काटेकै हुन्छ, त्यो दुःख कष्ट खप्नु पर्छ। हेर्नुहोस् खोलाको माछा भएर जन्मिँदा पनि सुख पाइएन, एक्चुली त्यो माछाले कसको के नै दुःख दिएको थियो र, तर आज यो धरतीमा जति पनि आएको छ, एउटा ढुङ्गाले सुख पाएन, एउटा पहराले सुख पाएन, फुटाएर धुलो बनाएका छन् मानवले, र भनेदेखि यो धरतीमा आउनेले कसैले सुख पाउँदैन। र यो दुःखमय संसारबाट पार हुनको निमित्त चाहिँ के छ त भन्दाखेरि, हजुर हामी के गरौँ त भन्दाखेरि, हामीलाई यो ज्ञानको बिना त्यो जुन वेदभित्र रहेको भेद छ, जुन असली ज्ञान छ, त्यही शास्त्रको भित्र रहेको जुन ब्रह्म ज्ञानको बिना मोक्ष हुन सक्दैन। त्यही कारणले नि त्यही ज्ञान प्राप्त गरोस् मानवले भनेर नै महान पुरुषहरूले, समय समयका महान पुरुषहरूले, ऋषि मुनिहरूले यो ग्रन्थ बनाएर हजुर हाम्रो लागि छोडिदिनु भयो। तर आज हजुर हामीले त्यो शास्त्रलाई रमाइलोमा परिणत गरेका छौँ। हेर्नु त हामी स्वस्थानी पनि नपढ्ने होइनौँ, वर्षिनी पढेका छौँ, तर बुझ्ने कोसिस हामी गर्दै गर्दैनौ। गरुड पुराण चाहिँ जतिजना मान्छे मरेका हुन्छन् त्यतिपल्टै लगाएको हुन्छ, तर पनि हामी सुन्न चाहिँ जान्छौ, तर सुनेर कहिले चाहिँ हामीले बुझ्यौं त अहिलेसम्म? गरुड पुराणभित्र रहस्य के छिपेको रहेछ भनेर आजसम्म हजुर हामीले गहिराई रूपले हामीले बुझ्न सकेनौ। त्यसभित्र महत्वपूर्ण कुरा थियो, अति महत्वपूर्ण कुरा थियो, तर हजुर हामीले बुझ्न सकेनौ। अनि फेरि जसरी देवी भागवत, श्रीमद् भागवत अनि शिव पुराण इत्यादि यी शास्त्रहरूमा जुन रहस्यमय कुरा छ, जुन अन्तिम निचोड शब्द छ, त्यो निचोड शब्दलाई हामीले खोज्ने प्रयास नै गरेनौ। त्यही कुरालाई हाम्रा साधु सन्तले, हाम्रा नेपाल मानव धर्म सेवा समितिद्वारा हाम्रा सन्त महात्माज्यूहरूले आज त्यही कुरा प्रचार गराइराख्नु भएको छ, हाम्रा स्वयं गुरु महाराजजीले त्यही ज्ञानको प्रचार गर्नुभएको छ। र पनि हजुर हामी के भइरहेको छ भन्दा हामीलाई वास्तै गरेका छैनौँ। हाम्रो भाग्यले साथ नदिएको हो या विवेकले काम नगरेको हो, म यही भन्न चाहन्छु। आजको पनि समय अब मेरो धेरै लामो समय छैन र त्यसकारणले म हजुरहरूबाट बिदा हुनुपर्ने अवस्था त नजिक नजिक आइसकेको छ। अब समय आइसके उज्याल पर्नै पर्ने हुन्छ। फेरि अर्को हप्तामा पनि हजुरहरूलाई गुरु महाराजजीको कृपा भयो, म माथि दया गर्नुभयो भने यो ज्ञानको प्रचार गर्न पाएँ मैले भने, र म यही प्रार्थना गर्छु गुरु महाराजजीलाई, हे गुरु महाराजजी जहिलेसम्म यो शरीरमा प्राण रहन्छ तहिलेसम्म यो ज्ञानको प्रचार गर्न पाऊँ, साधु सन्तको चरणमा यो मस्तक झुकाउन पाऊँ भनेर म यही प्रार्थना गर्दछु। र समय मिलेछ भने फेरि शरीरले सार दियो, गुरु महाराजजीको कृपा भयो भने फेरि पनि यो शरीरमा आउने बाचा गर्न चाहन्छु, र सन्त महात्माको आज्ञा त भइ नै रहेको छ। र यही कुरा दर्शाउन चाहन्छु, यो नेपाल मानव धर्मले दर्शाएको के चाहिँ हो त भन्दाखेरि चार वेद छ शास्त्र अठार पुराणभित्र रहेको त्यो ब्रह्म ज्ञानको महत्व बुझाउनुहुन्छ। त्यही ज्ञान दिएर त्यसको रहस्यलाई बुझाएर अनिखेरि मानवको उद्धार गर्न चाहनु भएको छ। त्यसकारणले हजुर हामी पछाडि नपरौँ, यो बहुत अमूल्य कुरा छ, यो अमूल्य कुरा हजुर हामीले लिनै पर्ने हुन्छ। जबसम्म हजुर हामीले त्यो ज्ञान दिएर एक पटक मात्रै भए पनि यो हृदय जगतमा त्यो परम प्रकाश त्यो ज्योति स्वरूप परमात्माको दर्शन हुँदैन नि, तर हामीले फेरि यो जन्म मरणको चक्करमा घुम्नै पर्ने हुन्छ। त्यसकारणले गर्दाखेरि म हजुरहरूलाई आफ्नो कल्याण आफै गर्नुहोस् भन्न चाहन्छु। यो मानव धर्मले यही भन्न चाहेको छ कि ईश्वर बाहिर खोजेर प्राप्त हुँदैन, मूर्तिहरू मात्रै पाइन्छन्, र हाम्रो भावना पोख्ने ठाउँ मात्रै हो, ईश्वर हजुरको हृदयभित्र छिपेर बस्नु भएको छ। त्यही चिजलाई दर्शाउन चाहनु भएको छ हाम्रा पूजनीय सन्त महात्माज्यूले। हजुर हामीले यो कुरालाई सन्देह नगरिकन ज्ञान प्राप्त गर्ने कोसिस गरौँ, र जहाँ पुराण लगाएको ठाउँमा गइन्छ ध्यान दिएर सुन्ने बानी गरौँ, र नबुझेको कुरा प्रश्न गर्ने बानी गरौँ, भएन त्यहाँ आफूले सोचे जस्तो प्रश्न पाइएन भनेदेखि हाम्रा पूजनीय सन्त महात्माज्यू हुनुहुन्छ, उहाँहरूसँग आएर हजुरहरूले यो कुराको बिन्ती राख्न सक्नुहुन्छ, बिन्ती गर्न सक्नुहुन्छ, र उहाँहरूले हजुरहरूको चित्त बुझाउनुहुनेछ, ज्ञान दिनुहुनेछ, तपाईँहरूलाई सही मार्गमा लगाएर आफ्नो सही बाटो देखाएर यो मार्ग दर्शाउनुहुनेछ। र त्यस कारणले गर्दाखेरि हजुर हामीले योभन्दा ठुलो अवसर अन्त फेरि आउने छैन। जीवन हजुर हाम्रो निश्चित छैन, आज हो कि भोलि हो, हाम्रो परिपक्का यति वर्ष भन्ने ग्यारेन्टी छैन। त्यही कारणले गर्दाखेरि हामीले बुढो वृद्ध भएपछि ज्ञान ल्याउला भनेर हामीले सोच्नु पनि ठिक होइन रहेछ, किनकि म आफैलाई यो महसुस भइरहेको छ कि म आज ध्यान गर्न नसक्ने अवस्थामा पुगिसकेको छु, शरीरले सार दिँदैन, तर पनि श्री गुरु महाराजजीको चरण कमलको चिन्तन मात्र गरिरहेको छु, र त्यही हुँदा पनि गुरु महाराजजीले माथि दया गरेर आफ्नो स्वरूपको दर्शन दिइरहनु भएको छ, र त्यसैमा म खुसी छु। हजुरहरू सबैलाई म यही बिन्ती चढाउन चाहन्छु कि यो ज्ञानदेखि पछाडि नपरौं, परमात्मा हजुरको भित्र छ, त्यही परमात्माको दर्शन गरेर मोक्ष गति प्राप्त गर्नुहोस् भन्दै आजको लागि निर्धारित समय सकिसकेको हुँदा हजुरहरूबाट ओझल पर्न चाहन्छु। फेरि पनि हजुरहरूको माझमा आउने बाचा गर्दै आजको लागि यो सयोजन एफएमबाट बिदा हुन चाहन्छु। हरि ओम तत्सत्।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी, नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?

बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणी द्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793 9841870793 सादो बाटो चरीकोट दोलाखा।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189787, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आरजु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
7: सुन्नुभयो, हरेक घरमा अहिले आरजु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आरजु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आरजु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता।

0: रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरिकोट, दोलखा. सम्पर्क नम्बर 98511 65 46.
1: अविनाश, तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो. अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो. चरिकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन.
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ. कहीँ कतै भौता दिनु पर्दैन. साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ. थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059 29, र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440302.

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
3: ओहो हो त रहेछ त गाँठे
4: होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
5: ए साथी हो कसैले थाहा छ त
4: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
6: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
4: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
7: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
6: हाम्रा सेवा तथा सुविधाहरू
4: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरी शंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: इन्जिनियर साहब घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
1: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
0: किन एएसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तो रहेछ।
1: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-1298-35-444।
2: दाजुभाइ
3: हजुर,
2: हामीलाई चाहिँ नि यो हो केही कुचिट आउने छ भनेदेखि
3: हजुर
2: ठाकुरका चाहिँ नि यो हो निधारमा चाहिँ यो पसिना खरि बगेका हुन्छन् अरे,
3: त्यस
2: कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ यो के कुचिट लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अघिदेखि भनेका कुरा यो साँचै नि हो र त। अहिले पनि चाहिँ नि यो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो र पर गाउँ घर चारैतिर चाहिँ नि यस्तो हुँदो रहेछ र
4: हार्दिक निमन्त्रणा।
5: राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल दोलखाको दोस्रो जिल्ला स्तरीय अधिवेशन हुने भएको हुँदा जिल्लामा रहेर आफ्नो कला संस्कृति संरक्षणको लागि भजन कीर्तन गाउँदै आउनुभएका सम्पूर्ण जिल्लावासीहरूलाई उपस्थित भई आफ्नो कला प्रस्तुत गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ।
4: अधिवेशनमा सहभागी हुने अतिथिहरू केन्द्रीय सचिवालय सदस्य नवीन पौडेल, बागमती प्रदेश कमिटी अध्यक्ष गोविन्द नेपाल, वरिष्ठ उपाध्यक्ष विजयकान्त घिमिरे, महासचिव टेकराज पोखरेल, कोषाध्यक्ष चिरञ्जीवी अर्याल, संगठन विभाग प्रमुख होमलाल गौतम, बागमती प्रदेश सचिवालय सदस्य शकुन्तला देवकोटा, उमादेवी भण्डारी, बागमती प्रदेश कमिटी सदस्यहरू झलक प्रसाद शिवाकोटी 98-45-45-634, कृष्णबहादुर शिवाकोटी 98-69-64-71-07, जिल्ला अध्यक्ष रुद्र बहादुर थपलिया 98-5-12-49-351, सचिव शिवहरि पोखरेल 98-60-64-34-29, कोषाध्यक्ष बाबुराम शर्मा 98-44-01-155।
5: अधिवेशन हुने मिति 2083 साल जेठ 2 गते, स्थान चरीकोटमा रहेको कोटी होम प्रांगण, समय बिहान 10 बजे। थप जानकारीका लागि झलक प्रसाद शिवाकोटी सम्पर्क मोबाइल नम्बर 98-545-45-634। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति परिवार दोलखा।
4: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
6: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
8: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
7: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
8: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सानो बाटो चोकमा।
9: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङ्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
10: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
11: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
10: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
11: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
10: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
11: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914421402। भीमेश्वर स्टिल फर्निचर, सिम पनि जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
12: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
13: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
12: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साब्दो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।

0: एक्सरे गर्ने,
1: पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
0: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: प्रेम बहादुर बस्नेत, लेख बहादुर बस्नेत, रामकृष्ण बस्नेत, केदार बस्नेत, कृष्ण बहादुर बस्नेत, देवराज बस्नेत, सीताराम बस्नेत, धनंजय गोत्र खुलाल बस्नेत अध्यक्ष गुप्त बहादुर बस्नेत, जगन्नाथ बस्नेत र ईश्वर बस्नेत लगायत सम्पूर्ण खुलाल बस्नेत परिवार भीमेश्वर नगरपालिका 5 विसुनटोल दोलाखा।
1: हार्दिक अपील
2: यही मिति 2083 साल वैशाख 31 गते हुने दोलाखा उद्योग वाणिज्य संघको निर्वाचनमा दिनेश पाठक अध्यक्ष रहेको प्यानललाई मतदान गरिदिनु हुन जिल्ला भित्र रहनुभएका उद्योगी तथा व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: उम्मेद्वारहरू अध्यक्ष दिनेश पाठक, वरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, उपाध्यक्ष महिला कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमालय उपाने, कोषाध्यक्ष चन्द्रबहादुर तमाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, शाखा सदस्य मागा देउराली, धमक बहादुर श्रेष्ठ, शाखा सदस्य सिंहटी हिरो भित्रीकोटी, सदस्य खुल्ला गम्भीर श्रेष्ठ र बासु थापा।
2: गौरी शंकर बहुमुखी क्याम्पसको प्रांगणमा हुने मतदानमा भाग लिनको लागि भएमा संघको परिचय पत्र, नभएमा पासपोर्ट साइजको फोटो र सकेसम्म नागरिकता लिएर पाल्नुहुन अनुरोध गर्दछौ।
3: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: हैन, के एकले गुनगुन गरिराको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844649708 9844649708।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घरसँगै।
1: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
7: एघाटे, यो त गजब भयो नि।
8: के गजब भयो?
7: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
8: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
9: हिमाल टेन्ट्स, फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855073409, 9855073409।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-48-8862 9844-48-8862।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-987, सरिश्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-989-88। पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
6: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?

0: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि
1: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि
0: हेर्नुहोस् त अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि अनि कतै पानी पो खेर गइरहेको छ कि
1: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है
0: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि
1: रात निष्ठुरी हुन्छ यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ
0: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त अनि अम्खोरामा पानी नि
1: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है
0: यसबाट जोगिन ध्यान पुर्याउ सुत्नु भन्दा अगाडि एक पटक आगो पानी लाइट ओखती आगलोमा ध्यान पुर्याउन नबिर्सौ
2: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश
3: यो रेडियो सैलुङको समय सूचक हो
0: यति बेला बेलुकीको 10 बजेको छ

नारायण अब यो बताई नहीं भाई को श्री हरिवंश पर्व को हरिवंश पुराण यो सौनक आदि नाम का 88,000 ऋषि का प्रति गुरु सूत्र जी ने बताने भो सोईनी कथा लिया यता जो वैष्णव पाने नाम का गुरु ने राजा जन्मे जय लिया बताने भो सोईनी कथा लिया हमारा आदरणीय श्रोता महान भाव में लिया कथा जो प्रस्तुत कर लाई रह राजन अब त्यसै भएको मैले त बढी के बोल्दा भनेछ होला भने त्यसरी जो उद्योग गरेर ध्रुवले त्यसरी सुख पाउनु भयो शान्ति पाउनु भयो असल भयो ल हेर त अहिलेसम्म पनि उतापट्टि जो ध्रुव तारो भनेर कहिन्छौ ल हेर्नुहोस् अनिखेरि त्यो दिलाएको कसले सौतिनी आमाले जब सानी आमाले जब त्यसरी जो दिलाउनु भयो त्यस कारणले गर्दाखेरि म सानी आमालाई कहिले पनि जो सानो नठान ए महाराज हेर्नुहोस् त्यस्तो किसिमको जो बुद्धिदाता त्यस्तो किसिमको जो सुखदाता अनि आमा कहाँ पाउनु र अनिखेरि जब त्यस्तो भयो भनेर भनिएर त्यहाँबाट त्यस्तै त्यस्तै जो तिनका पनि वंशहरू बढ्दै बढ्दै गए ध्रुवका जो वंशहरू बढ्दै बढ्दै गइसकेपछि त्यहाँबाट अङ्गद नामेरका जुन राजा भए महाराज अङ्गद नामेरका जुन राजा भए अङ्गद राजा कस्तो भए त भने यसलाई भनेदेखि अनिखेरि अब राज्य त गर्दै गर्दै लगे ताने तर सन्तान छैन अब कसो गर्नु त अनिखेरि सन्तान नभइसकेपछि उपरान्त राजा त्यसै पिरो लिन लागे पिरो लिन लागे लागिसकेपछि उपरान्त अब कसो गर्नु अब के गर्ने त भनेर भन्दाखेरिमा त ओहो महाराज अब हजुरले के गर्ने त भने छोरापट्टि पुत्रेष्ठ यज्ञ गर्नुहोस् भनेर भनिसकेपछि उपरान्त त्यहाँबाट अनि पुत्रेष्ठ यज्ञहरू गर्नुभयो पुत्रेष्ठ यज्ञ गरिसकेपछि उपरान्त अब उतापट्टि के भयो भन्ने छोरा भने अब त्यो प्रसादहरू अनि लगाउने लगाइसक्यो त्यहाँबाट अनिखेरि उतापट्टि खानु पर्ने अवस्था भइसकेपछि त्यत्रो जो मन्त्रले परिपूर्ण भएको त्यस्ता किसिमको जो प्रसाद त्यो प्रसादहरू त्यो खुवाउन भनेर रानीलाई जो सुनिथा नामेरको जो रानीलाई खुवाउन भनेर ठेक्क पर्दाखेरिमा अनि अब उतापट्टि चाहिँ के हुन् त भनिसला भने जस्तै अब ती त कस्तो त भनिसला भने अनि अब त्यस्तो जो उतापट्टि जुन आधारमगी छोरी हुन्थे आधारमगी छोरी भएको हुँदाखेरिमा उनले ठ्याक्कै जो आफ्नो बुबालाई जो सम्झे नि सम्झिसकेपछि उपरान्त त आहा त्यो प्रसाद जो खाए आहा अरे राम मेरो बुबा भए पनि त अब यो ताँत थिएन मुखमा अब यस्तो कमलो प्रसाद मेरो बुबाले पनि त एकास खानु हुँदो नि भनेर भन्ने कुरा आधारमालाई जब सम्झिन् त्यो प्रसाद खाँदाखेरिमा त्यहाँबाट प्रसाद खाएँ बास अब त्यो प्रसाद खाने अवस्थामा त्यसरी आधारमालाई सम्झेको कारणले गर्दाखेरिमा अनिखेरि अब पछाडि जो आफ्नो पतिले उत भइसकेपछि गर्भवती भइसकेपछि उपरान्त अनिखेरि अब उताबाट के भयो त्यो गर्भमा आधारमी बालक जो जन्मिनु गयो यो महाराज हेर्नुहोस् ल अब यस्तो छ कि जस्तै अब गर्भधारण अवस्थामा पति र पत्नीले जुन किसिमको जो विचार मनमा धारणा गरिएको छ भनेदेखि त्यही विचार अनुसारको जुन हो उतापट्टि छोराछोरी जन्मिन्छ महाराज हेर्नुहोस् अनिखेरि त्यो छोराछोरीलाई खराब नबनाऊ आफू खराब हो अनिखेरि उसको जो बुबा उसको मुमा हेर्नुहोस् त्यतिखेर त्यस्तो नचाहिँदो काम नचाहिँदो कुराहरू सम्झिनु हुँदैन कुनै बुबा मुमाले नै एकदम परमात्मा प्रभु भगवान्लाई जुन हो एकदम धारणा गर्नुपर्छ हृदयमा धारणा गर्नुपर्छ असल किसिमको जुन हो उतापट्टि सोचाइ गर्नुपर्छ राम्रो सोचाइ गर्नुपर्छ अनिखेरि धार्मिक सोचाइ गर्नुपर्छ उतापट्टि जो विद्यामा गुणवान अनिखेरि त्यस्ता किसिमको जो सोचाइ गर्नुपर्छ त्यस्तो सोचाइ भएर अनिखेरि गर्भधान कर्म हुँदाखेरिमा त्यस्तो सोचाइ भयो भनेदेखि त्यही किसिमको जो धार्मिक विद्वान गुणी अनि एकदम जुन त्यस्ता किसिमको जो छोराछोरीहरू जन्मिन्छन् महाराज हेर्नु जब त्यस्तो भयो अनिखेरि जब त्यस्तो उनले त्यस्तो गर्भधानको अवस्थामा त्यसरी जुन हो उतापट्टि जो आफ्नो जो बुबा आधारमा

नाम के रह्यो त भनि छ भने बेन बेन भन्ने जो नाम रह्यो अङ्गर राजाको छोरो के बेन अनि जब त्यस्तो भयो त्यति भइसकेपछि उपरान्त अलिकति त्यो बढ्दै बढ्दै गइसकेपछि अनि के भयो त्यो त्यो दुष्टता भयो त्यो मूर्ख भयो त्यो फटा भयो त्यहाँबाट त्यस्तो भयो त्यस्तो हुँदै हुँदै हुँदै हुँदै गइसकेपछि महाराज हेर्नुहोस् अलिकति त्यो बुबालाई बडो मर्नु न मार्नु अब कसो गर्नु हेर्नुहोस् आफ्नो छोराछोरी सत्पात्रीय भइदियो भनेदेखि कति असल हुन्छ कति यस रहन्छ कति कृति बढेर जान्छ कति राम्रो हुन्छ कति शुभ आशीर्वाद पाइन्छ अरूबाट कति धन्यवाद पाइन्छ अलिकति कस्तो राम्रो हुन्छ भनेदेखि अब छोराछोरी त्यस्तो मति बुद्धि बिग्रेर गयो भनेदेखि अनि उतापट्टि जुन हो सारा सम्पूर्ण खत्तम हुन्छ कुलै डर छ उसले कुलै डरायो सम्पूर्ण जो डरायो महाराज हेर्नुहोस् आफ्ना प्रजाहरू पनि खुसी छैन मेरो हाम्रो राजाको छोरो त यस्ता किसिमको फटाएको छैन अरे यस्तो छैन अरे उसले गर्दाखेरि बडो अनि सारा सम्पूर्ण राज्यलाई पनि दखल पार्ने आँटे अरे भनेर भन्ने सुनेपछि प्रजाहरू पनि खुसी भएनन् नभइसकेपछि महाराज उता बुबा त्यसै कस्तो हुनुभयो त भन्ने विषयलाई भनेदेखि हरेक किसिमले गरिकन चिन्तित हुनुभयो महाराज हेर्नुहोस् अब पहिला छो भएनन् सन्तान त्यसै उहाँलाई जो खिन्नता भयो अनि पछि सन्तान भयो ल अब त्यसै झन् खिन्नता पो हुनु पर्यो त ल दुईपल्ट उहाँलाई जो खिन्नता पर्यो हे महाराज पहिला भएनन् भनेर जो खिन्नता पर्यो अनिखेरि पछि भइसकेपछि उपरान्त त्यस्तो दुष्ट भयो अनिखेरि अब त्यस्तो दुष्ट हुनुभन्दा नहुनुबाट कल्याण छ महाराज हेर्नुहोस् के भनेको छ भने छैन भने बरमेको गुणी पुत्रो न त मूर्ख सतान्यपि एकचन्द्रस्तम हुन्थे न त तारागणोपी छ भनेर भनिएको छ बरु ज्ञानी होस् असल होस् सज्जन होस् बडो बुद्धिजीवी होस् एउटा मात्र छोरो होस् अनि त्यस्तो किसिमको बुद्धिजीवी भयो भनेदेखि सारा कुलको एकदम कुलको जुन उदय गराउँछ भने अब त्यस्तो जो दुष्ट बुद्धि भएका त्यही जस्ता जो दुष्ट बुद्धि भएका अनिखेरि अब उता श्रीमद् भागवतमा पनि आउँछ जो धुन्धुकारी अनिखेरि त्यो धुन्धुकारी अथवा यो बेन जस्तो यस्तो दुष्ट बुद्धि भएका सयवटै भए भने पनि के काम भयो र केही काम पनि भएन महाराज हेर्नुहोस् अनिखेरि जस्तै जो आकाशमा अनि जो धेरै तारागणहरू छन् तिनले केही काम गर्न सकेका छैनन् त हेर्नु त एउटा मात्रै जो चन्द्रमा छन् तिनले संसारलाई उज्यालो पारिदिएका छन् संसारलाई कति आनन्द छ न त तातो छ न त चिसो छ न त केही छ न त अँध्यारो छ उज्याला ठाउँमा उज्यालो छ अनिखेरि उता गर्मीका ठाउँमा गर्मी छैन जाडाको ठाउँमा जाडो छैन अनिखेरि चन्द्रमाले गर्दाखेरिमा कस्तो चाहिँ जो आनन्द शीतल राम्रो जो गरिरहेका छन् भने असल किसिमको जो गुणी र ज्ञानी किसिमको त्यस्ता किसिमको जो सन्तान भयो भनेदेखि छोरो हुनु अथवा छोरी हुनु जे भए तापनि त्यस्तो जो गुणी ज्ञानी भयो भनेदेखि चन्द्रमा जस्तो भयो भनेदेखि सम्पूर्ण कुलको जो उदाहरण हुन्छ हे महाराज हेर्नुहोस् 21 कुल पितृको उदाहरण हुन्छ महाराज अनिखेरि अब त्यस्तो जो दुष्ट बुद्धि भएका भए भनेदेखि त्यो 21 कुल पितृलाई लगेर नरकमा हाल्दछन् ल अब छोराछोरी मात्रै भनेर हुँदैन महाराज हेर्नुहोस् हुनुभन्दा नहुनु धेरै राम्रो नहुँदाखेरि के अब छन् कि छैन त भन्दा छैन हजुर बार्दा ल हेर्नुहोस् कति छोटो कुराबाट सिद्धियो त अनि छन् छन् त छन् त अनि अब यस्तो मूर्ख भयो दुष्ट भयो हरेक भयो यस्तो भयो अनिखेरि अब यस्तो जो अनि कुलको कलङ्कहरू त्यो जगायो कुलमा भनेर भन्नु पर्यो यदि भनेदेखि ल अब त्यस्तो भएपछि हेर्नुहोस् अब आफ्नो छोराको दुनियाँले बदनाम आफ्नो छोराछोरीको दुनियाँले बदनाम गरेको जो सुन्नु पर्यो आफूले पनि जब त्यस्तो सुन्दाखेरि धिक्कार होस् भनेर भन्ने त्यस्तो लाग्छ अनिखेरि जब उनको जो बुबाले त्यस्तो किसिमको जुन हो छोराको नराम्रो नचाहिँदो कुराहरू जो सुन्दाखेरिमा अनिखेरि उहाँलाई दिक्क लाग्यो दिक्क लाग्यो महाराज त्यो अङ्गद राजालाई दिक्क लाग्यो दिक्क भइसकेपछि उपरान्त दिक्क दिक्क दिक्क दिक्क दिक्क दिक्क त्यहाँबाट त्यतिकै जो दिक्क हुँदा हुँदै हुँदा हुँदै हुँदा हुँदै अझै अब रहँदा बस्दा मेरी आमै ठाकुर बस्नै नहुने भयो मुखै देखाउनु नहुने भयो त्यसले त्यस्तो पार्यो ल अब छोरो मात्रै भनेर हुन्छ महाराज हेर्नु छोरी मात्रै भनेर हुँदैन छोरो मात्रै भनेर हुँदैन अनिखेरि अब कुलमा दाग लाग्नु नराम्रो कुरा छ नि त हेर्नु त कुलमा दाग लाग्यो भनेदेखि बडो अप्ठ्यारो हुन्छ हेर्नुहोस् अनिखेरि छोराले दाग लाउला अथवा छोरीले दाग लाउला अनि त्यस्तो भयो भनेदेखि अनि एकदम शीतली गरिकन उतापट्टि जो बुबा मुमा दाजुभाइ इष्टमित्र सारा साथ सेवक नाता सम्बन्धी सम्पूर्णमा बाधा पर्छ अनिखेरि राम्रो होइन त सबैलाई जो राम्रो हुन्छ सबैलाई जो आनन्द हुन्छ सबैको जो कीर्ति रहन्छ अनि राम्रो हुन्छ त्यस हेतुले गर्दाखेरि नराम्रो हुँदाखेरिमा सारा सम्पूर्ण त्यस्तो भयो भइसकेपछि अनिखेरि राजाले दिक्क हुनु भइसकेपछि धिक्कार होस् हे बाबु अब मैले अब कसो गर्नु त मैले अब कहाँ जानु के गरेर त मर्नु अनि भनेर भन्ने यस्तै किसिमको जो विचार उतापट्टि गर्दा गर्दैन अनि

जस्तै जुरातमा अनि सुकाला हुनुभएको राजा बिहान उठ्दाखेरि ओछ्यान मात्रै छैन, अब राति नै कता कहाँ के भयो भयो त्यहाँ यो भयो भनेर भन्नै सकिएन। अनि जब त्यस्तो भयो त्यति भइसकेपछि बिहान उठ्दाखेरि मेरो ओछ्यान मात्रै, ओहो राजा छैन। नभइसकेपछि उपरान्त त खेद सबैजना जो छक्क परे, छक्क परिसकेपछि अलिखेरि अब यतापट्टि के भयो त भने छैन भने अनि ऊ आमालाई त जस्तो सुकै छोराछोरी भए पनि आमालाई त माया हुन्छ त महाराज हेर्नुहोस्, अलिखेरि सजन भए पनि माया, दुर्जन भए पनि माया, जस्तो सुकै भए पनि माया, आमालाई त जो माया छ त्यो छोराको, त्यहाँबाट त्यत्तिकै हुँदा हुँदै अब राजा बनाउने यसैलाई, राजा बनाउने यसैलाई भनेर भन्ने आमाको त्यस्ता किसिमको जो बल रेपी भइसकेपछि अनिखेरि अब बिहान राजा भयो। राजा बनाए महाराज, अब राज्य अविशेष ऊ त राजगद्दीमा लगेर राखे, राखिसकेपछि उपरान्त उसको शासन कस्तो भयो त भन्दै भइसला भनेदेखि ओहो ल अब यो सम्पूर्ण यो जो यो राज्यको जो सबैभन्दा ठुलो त को त म ठुलो भएको हुँदाखेरिमा अब जसले गर्नुपर्छ मेरै जो पूजा गर्नु, मेरै सम्झना गर्नु, मेरै ध्यान गर्नु, मैले अर्पण अह अब यस्ता जो धर्म कर्म तिथि श्राद्धहरू यज्ञ होम जप पूजा पाठ अनिखेरि अतिथि मार्ग जोगी सन्यास भाट भिक्षुक सन्त महन्त इत्यादि कुनैलाई पनि केही पनि नगर्नु, जे गर्नुपर्छ मैले गर्नु है भनेर भन्ने यस्ता यस्ता किसिमको जुन हो शासन उसले छोडेर त्यहाँबाट अनिखेरि सारा जो धर्म कर्मलाई त्यसले चपाइदियो, धर्म कर्मलाई खाइदियो, त्यस्तो भएर अनिखेरि उतापट्टि सारा भस्मचुर भयो महाराज हेर्नु देवताहरू जुन हो उतापट्टि जो हरेक किसिमले यज्ञयज्ञादि गर्नु पर्ने यज्ञयज्ञादि बन्द भयो, अनि अब उतापट्टि जो पितृहरूको श्राद्ध गर्न पाइएन, देवताको जो पूजा गर्न पाइएन, देवताको हवन गर्न पाइएन, यज्ञयज्ञादि जो रुद्री पूजा खड्गहरू केही पनि गर्न पाइएन, नपाइसकेपछि उपरान्त बडो बर्बादै भयो। बर्बादै भइसकेपछि उपरान्त सारा सम्पूर्ण अब कसो गर्ने के गर्ने के गर्ने भनेर भन्नेमा त्यस्तै किसिमको जुन विचारमा परिराखेकै छन् महाराज, पानी बन्द भयो उसका जो अधर्मले गर्दाखेरि पानी बन्द भयो अनि पानी आउन छोड्यो, पानी नै भइसकेपछि उपरान्त झन् सबै कुरा जो खतम हुँदै हुँदै हुँदै हुँदै गइराखेकै छ। हेर्सौनका आदि नामेरका 88,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूलाई गुरु सुतजीले बताउनु भएको जुन किसिमको कथाहरू शैली कथाहरू ल्याएर यतापट्टि जो वैष्णव पायन नामरीका गुरुले राजा जन्मेजयलाई ल्याएर बताउनु भयो अनि शैली कथाहरू ल्याएर यता हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो, अब यो कथाले धर्ममा धर्म, अर्थमा सम्पत्ति, कामनामा इच्छा, मुक्तिमा गति, चार किसिमको फल मिलोस् भनेर भनिएर अडैया शनिश्चरहरू शान्ति होस्, राहुसँग दाजी गरेका ग्रहहरू शान्ति हुन्, उल्का भ्रामरी शान्ति हुन् र राहुसँग दाजी गरेका ग्रहहरू शान्ति हुन्, अडैया शनिश्चरहरू शान्ति हुन्, यहाँहरूको जो कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन हो शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हो हरिवंश पर्वको हरिवंश पुराणको यो हो दोस्रो अध्यायको सातौं भागले गरिकन यथामति विस्तार गरियो। देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षमेस्तनयम् कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगतपते देहिमेस्तनयम् कृष्ण त्वमहं शरणं गत। नारायण ओ श्रीकृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो घर ठेगाना यस प्रकार छ, सैलुङ छोरी गाविस वडा नम् 6 गंगुवार खण्डका। म एउटा शिलाख भन्न चाहन्छु। धर्सु छार समुन्द्र जसहजाय भन्ने इरादा धरे, श्रीरामको चरण रविन्द्र मनले अत्यन्त चिन्तन गरी, भन्छन् वीरहरूलाई ताई हनुमान ये वीर हो परतरे, कंसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला देवेर देवे वस्त्र जसको खर्कै छ हातमा पनि, पर्ख्याल्छन् तिनलोकमा भगवती बहिनीहरू के भनी, दुखित भई गजधुमेको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भए र भक्तहरू त्यही पुग्छन् पदम पदमा, गाई धाव विषय किरिन् यति भनी सजन जाउन् रीति गरी, जित्छन् स्वरूतले त भक्त दुःखमा पर उतर्छन् धरी, गाई धाव विषय किरिन् यति भनी सजन जाउन् रीति गरी, जित्छन् स्वरूतले त भक्त दुःखमा पर्द उतर्छन् धरी, प्रभाव यस्तो जानी जगत जननीको ताप गर्न लाग्नुभयो, लीला गर्नुभयो शेषो मतिजुका कोबाट पैदा भए, नन्दैका कुरालाई उजाल गरिदिने भक्तै उपर प्रेम धरी, कंसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला दिवेर देवे वस्त्र जसको खर्कै छतमा पनि, पर्ख्याल्छन् तिन लोकमा भगवती बहिनीहरू के भने, दुखित भए गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भएर भक्तहरू त्यही पुग्छन् परम परमा, मालिक चौध भनी जो भगवती बहिनीहरू के भनी, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, मुक्ति नाम धरी सकिन घरीमा पस्ने बखतमा पनि, पर्ख्या छन् लोकमा भगवती बहिनीहरू के भनी, भ्रमणको करुणा बुझेर ऋषिले बिन्ती गरे यो तसै, वर्मन हुन् शुभ शुभ शुभ सबै सुनि रहन्छु कछो, बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछ, आउला जब यो कली बखतमा पर्ने दुराचार भए, गर्नेछन् सब पाप अनेक तरहका निष्कमतीमा गए, साँचो बात गरैनन्को अरूकै निन्दा त गर्नन् पनि, अर्काको धन खानलाई अभिलाष गर्नन् असल हो भनी, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चारहरू, शूद्र थे तप सेवोई रहनन् ब्रह्मन् सरीका बरो, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् निचार, भ्रमण भइकन बेत बेचिरहनन् कोही फरुन् त पनि, धन ठुलो पनि छ भने सहज धन आर्जन गरौँला भनी, कामका चाकर झैँ भएर रहनन् स्त्रीलाई देउतै सरी, मान्नन् पितृ र मात्रलाई बुझी खुब शत्रु सरीका गरी, यस्ता नष्ट कस जीमुक्त हुनन् संसार सागर तरे, जय होस्। यति यो चाहिँ कलि धर्मको शिलाको।
2: कालिन्चो गाउँपालिका वार्ड नम्बर 4 को कमल प्रसाद घिमिरे हुँ। म 80 वर्षको उमेरमा सैलुङ एफएममा यसो मैले जानेको दुई चारवटा शब्द गीत भजन भन्न म आएको। पुण्य भूमि जम्मू दीप भगवतीको राजा, पुण्य भूमि जम्मू दीप भगवतीको राजा, नेपाल हाम्रो कति राम्रो एसियाको माझा, नेपाल हाम्रो कति राम्रो एसियाको माझा, भगवतीले भोगा खान्छन् यही शरद कालमा, भगवतीले भोगा खान्छन् यही शरद कालमा, संसारी जीवन जति पार्छन् माया जालमा, दसैँ आयो जान्दा साला यो गरी पाएको

घरा कार्तन बो का खासी ओल्ला घरा पाल्ला घरा बो कार्तन बो का खासी गरी पका छोरा छोरी रुन्छन् दैला बसी गरी पका छोरा छोरी रुन्छन् दैला बसी ओल्ला घरा पल्ला घरा गर्छन् सोली डोली बुढी पनि भन्छे उता मलाई पनि ल्याइदिनु छ मखमलको चोली यस्तो कस्तो दैव र कस्तो कर्म रहे छे दुखी जीवन बिताउन भोगारो दुखी जीवन बिताउन होगारो दुखी जीवन बिताउन होगारो 2010 साल लौ जेठाको महिना 15 गते गएको थियो शुक्रबारको दिन 15 गते गएको थियो शुक्रबारको दिन चढ्यो नि हिमाल चुचुरा चढ्यो नि हिमाल चुचुरा हाम्रो टेन्जन स्यार बाले चढ्यो नि हिमाल चुचुरा

को पहिलो पाला नेपाला माही मालामा चढेको पहिलो पाला नेपाला माही मालामा चढेको

eko tyanyan sarvahi mala matari kana eko tyanyan sarvahi mala matari kana eko Churi bari dina noe suna kayo, ma suna kanu bayo. Dharmi theo tibi aparadipa huna gaye, ujal mero bartha gayo. Bali kai vatan sune rari sale, thak chas tambol chas kati. Bali huma nera gargata nagar, satsaita hos dur mati. Pap godar rati varna rakhi taile khush bhai buari hari tei pap aile talai prakat huna gayo tei pap le po bari dharmai thapan garna lai maile avtar maile liye dharmai jani adharma ko mata huda tailai mari diye Bishinga sanama basik biraharo, rakhi sabha khub gari. Lagyo bhanna mamarchu hera biraho, ramko agadi pari. Ram Narayana hun avaste bujiyo, chaudai bhuban ka dhani. Manishko avatar liye prabhu bhane, vailai marnai bhani. Raja Anaranja Surje Kulama koi ek mahatma thiye. Maile byartha biru garera pachi po sarap tinile diye. Merai bangsha maha avaste avatar narayanaile lelan. Tiru rathe shivangsha nas gari taha tailai mari delan. हे रामचन्द्र अयोग्य हो तर पनि तिम्रा प्रभावले गरी सीता त्याग्न तयार बन्न सुमता आद्य शिर परधारी अर्काका कपडा जुत्ताहरू पनि हुँदैन हाइलाउनु नाप्नु ठिक हुँदैन खाली द्रिजले निर्लज्ज गीत गाउनु Chishu basra lagai chatta sutanu, jutho bhai shir chunu. Sangin ma basi bhojanadi garanu, du jutho bhai chaldinu. Esto kama garera brahmana haru, kul bhrashta nai gardathan. Tasmati sava kama chhoda na bhanu, vidwan haru bhandathan. ब्रह्मा जी शिव जी र विष्णु भगवान जो हुन जगत का दानी गर्तन सृष्टि र नाश यो सकलको हरता र कर्ता बनी यस्तो यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तस्मति सब काम छोड़न भनी विद्वानहरू भन्दछन् राम राम हे दुनिया अचम्म सुनिया बाजरले गाई दुया ढुङ्ग्रो पोखी गया दुदै लडी गया सिद गाडी पहिरो गया हे कृष्ण सारै आपत पार्यो मलाई सारै विपद पार्यो मलाई दुशासनले सारी तान्यो शकुनीले कुट्यो दुशासनले सारी तान्यो शकुनीले कुट्यो

तछु छर समुद्र आज सहज भन्ने इदारा धरी श्री राम का चरण रविन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् वीरहरूलाई त्यही हनुमान हे बिरह पार तरी सीताजी कर भेट्दछु म अहिले जान्छु बड़ भेद गरी पापी जन पनि रामका शरणले संसार पातर छ त उनकै काम निमित्त औडी सगली जान्छु दुतै हौ म त क्याडर छर समुद्र तर सहजै पन्दु लङ्का भनी चारै पाउ जमिन विषे घसी कुदे हेर्दै तमासा पनि दक्षिण तर्फ गरी कल कुद्न बस्दा उप नजर दिएका दुई पाउ घस्ता सोझो गराई कल घाटी कुदे जसैता वायु शरी हुन गए हनुमन्त सैता आकाशमार गरी कुदेर हनुमान उठे ती आकाशमा सीताजी कल भेटी फर्कल फेर रामचन्द्रका पासमा पुग्ने अकल बल छ।

Allah.